0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
0: भर्ना खुल्यो,
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
2: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: BBA प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह BBA शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5601 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
2: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA,
8: 1.8 ल्याएको हुनुपर्ने।
9: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
10: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
11: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्राक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
12: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
13: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
14: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
15: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही असार 20 गते तेस्रो शनिबारका दिन
15: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
8: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
16: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: सूचना
17: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
18: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
17: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
17: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
19: सबैको मन सुने
20: रेडियो भेरी एफएम।
21: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक
3: छ बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 16 गते मंगलबार, सन् 2026 जून 30 तारीक असार कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी,
0: ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव,
1: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै, श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़,
3: ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
0: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 सम्मको समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास,
1: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम 16मा 7:15 नर्वे र मोरक्को खेल्दै।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
4: फोन 01-5221-5200 97418-2096,
1: वेबसाइट www.nec.edu.np।
5: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसमी अवस्था। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर मनसून फैलिसकेको अवस्था छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको विपद प्राधिकरणले जनाएको छ। अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको हो।
1: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुंगा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवन रेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो। नागढुंगा मोगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेको कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको हो। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुक देशभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डौलाई देशको अन्य भागसँग जोड़ने मुख्य मार्गका रूपमा रहेको नागढुंगा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना एक्सन प्लान लागू गरिएको जानकारी दिनुभएको छ। सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टीम सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पछाउन 4 खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनाथ गरिएको छ। गोर्खापत्रमा खबर छ।
0: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ। पैदल यात्रीदेखि गाड़ी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो। पैदल यात्री र गाड़ी चालकसम्मलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ। पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी हचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्नेको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेकका अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। गाड़ीमा अपारदर्शी सीसा राखेको पाइए वा सीसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाई 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ। पूरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्तले बताउनुभयो। कानून मन्त्रालयबाट सहमति आएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पठाउँछौं। त्यहाँ मन्त्री परिषदबाट स्वीकृत भएर प्रतिनिधि सभा हुँदै संसदीय समितिमा जान्छ। उहाँले भन्नुभयो, तर अहिले राखिएका सबै नियम लागू हुन्छन् भन्ने छैन। कसुर र कसुर अनुसारको जरिवाना सूची सहित ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: धान उत्पादन वृद्धि, खाद्य सुरक्षा र समृद्धि भन्ने मूल नाराका साथ देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा किसान, कृषि प्राविधिक, स्थानीय तह तथा सरकारवाला निकायको सहभागितामा सामूहिक धान रोपाई, कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गरिएका छन्। असारको 15 दही र चिउरा, साउनको 15 खीर, असारको 15 गइसक्यो, मल छैन, किसानलाई पिरै पिर। पूर्वी चितवनको खैरहनी 10 स्थित
8: पहाड़का किसानले लोक भाकाको गीत मार्फत आफ्ना समस्या सरकारवालालाई सुनाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदी बहिनीले रासायनिक मल नपाउँदाको पीड़ा पोखेका हुन्। कृषि सामग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार 15 गतेदेखि स्थानीय तहले यूरिया मल वितरण गर्न शुरू गरेका छन्। असार 15 पनि किसानले पाएनन् मल शीर्षकको खबर नागरिकमा छ।
0: काया कैरनमा वैदेशिक रोजगारीमा हुने ठगी र कार्यस्थलको जोखिमबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556-94-333, 4-93-555।
13: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी, ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव, रोपाई शुरू भइसक्दा पनि मल नपाएको किसान को गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि साउन 3 सम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको साउन 3 को म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले सन् 2025 जून 6 मा 2 जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मिहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी सन् 2026 मार्चदेखि नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले साउन 3 सम्मको थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोज र म्युहल बाउरका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दबाव दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। अनियमितताको आरोपमा पक्राउ परेका 7 जनालाई विशेष अदालतले सोमबार धरौटी तथा तारीखमा रिहा गर्न आदेश दिएको छ। कान्तिपुरमा खबर छ।
1: पर्याप्त जानकारी र सिपको अभाव, एजेन्ट तथा म्यान पावर कम्पनीहरूको अनियमितता र झुटा आश्वासनको कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अझै पनि ठगीको उच्च जोखिममा परिरहेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याइरहेको भए पनि संकटमा परेका श्रमिकले समयमै न्याय र पर्याप्त सुरक्षा पाउन सकिरहेका छैनन्। गन्तव्य देशमा न्यूनतम श्रम तथा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा धेरै श्रमिक जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाललाई विदेश जाँदा नेपाली श्रमिकहरू ठगिने मुख्य कारण के हुन् भनेर सोध्नु भएको छ।
3: यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यानपावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भएर मैले उसको कुरा विश्वास गर्छु। अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ। त्यो म्यानपावरसम्म पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू, सही जानकारीहरू चाहिँ राम्रोसित पाइरहेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ। अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि
4: फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले।
3: यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुल्दिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ।
4: खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने, वैदेशिक रोजगारीमा जाउन त भनेर विदेश विदेश पठाउने त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने विदेश गएर पनि दुःख पाउनु पर्ने होइन दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनु पर्ने परिवारलाई पाल्नु पर्ने सरकारले त्यसैबाट ट्याक्स तिर्नु पर्ने म दुःखमा परे म संकटमा परे मलाई न्याय देऊ नि त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु यो त ठिक भएन नि
3: हामी एक त जानी मान्छे पनि अवेरै हुनुपर्छ पठाउने उयोहरू हाम्रा एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने यहीँबाट छ एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन त्यो भएर चाहिँ यो व्यवसायहरूले लिएर आएको व्यथिति हो तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई
4: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ
3: यो चाहिँ यस्तो अब यो तत्कालीन अवस्थामा ठिक थियो होला 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि अब त 84 लाग्न लागिसक्यो त्यही हेरेर बसिराख्ने त होइन नि त ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो
4: वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा
3: त्यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त राय सुझाव दिनुहोस् अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ र त्यो सुझावलाई होइन हेरेर थप छलफल गरेर अगाडि बढायो भने बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन र त्यो त्यसको दोष कसलाई पारिँदैछ श्रमिकलाई को टाउकामा पारिँदैछ के
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल उहाँसँग वैदेशिक रोजगारी र चुनौतीबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
5: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
6: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशारोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
8: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिङ्गटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौन इच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 98-585-6696
9: एसई सक्यो अब रमाइलो शुरू भयो
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
9: अझै रमाइलो रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
11: नेपाल टेलिकम राष्ट्रको संचार
1: एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
2: अब बाँकी खबर अछामको मेल्लेख गाउँपालिका छ सोडसा चौतारी टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो, तर 7 महिना अगाडि उहाँको जीवनमा यस्तो आँधी आयो जसले उहाँको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उहाँलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए, तर आफ्ना भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोज्नुभयो। उहाँले आफैलाई मात्र बचाउनु भएन, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याउनुभयो। नन्देश्वरी मावि सोरसामा कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै पीड़ादायी रह्यो। आफ्नो आमा बुबा र समाज उहाँको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि पर्ने छन् भन्ने उहाँले कहिले सोच्नु भएको पनि थिएन। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्नुहुन्छ, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आउँदो सेप्टेम्बर 30 भित्र निशस्तीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलन मार्फत सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दवाब दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हजदेश अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 रामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई

0: स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा महत्वपूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ।
1: अब खेल खबर। फीफा विश्वकप फुटबलमा ब्राजीलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम सोह्रमा स्थान बनाएको छ। खेलको इन्जुरी समयको पाँचौं मिनटमा ग्राभियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजीललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजीलका डानी लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि ब्राजीलले लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजीलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजीलले अन्तिम सोह्रमा स्थान बनाएको छ। अब ब्राजीलले अन्तिम सोह्रमा नर्वे वा आइवोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी शूटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम सोह्रबाट नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावेटले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीलाई थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शूटआउटबाट गरिएको थियो। पेनाल्टी शूटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 मई टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 नेदरल्याण्डस र मोरक्को खेल्दैछन्।
0: यसअघि जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो, हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। काया कैरनमा अब खबर संक्षेपमा। प्रस्तावित कम्पनी ऐनको मस्यौदामा 25 लाख वा त्यो भन्दा बढ़ी मूल्यको शेयर हस्तान्तरणमा 1% शुल्क लाग्ने प्रस्तावित व्यवस्था विवादित बनेको छ। लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा शुरूमै 1% शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि यो प्रस्ताव विवादित बनेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
1: थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी।
0: ट्राफिक जरिमाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिमानाको प्रस्ताव।
1: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै। श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़।
0: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास।
1: र जापानलाई हराउँदै ब्राजील र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश। 7:15 नेदरल्याण्ड र मोरक्को खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन जुट्ने र फुट्ने हुँदै आएका वामदल र शीर्ष नेताहरूबीच फेरि सहकारी र एकताको कुरो उठेको विषयसँग सम्बन्धित छ। यहाँ एकता वार्ता लेखिएको ब्यानर छ। भित्र नेताहरू छलफलमा छन्, उनीहरू के निर्णयमा पुग्लान् भन्ने चासो भइरहेका बेला बाहिर अरू नेताहरू एक आपसमा कुराकानी गर्दैछन्। त्यही बेला भित्र भइरहेको गतिविधि सुनाउँदै एकजनाले बाहिरका नेताहरूलाई भन्दैछन्, पख्नुहोस् न पख्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन भने मिल्ने कुरा मात्रै भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भन्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। आज र भोलि ठूलो पानी पर्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र

0: सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% धान रोपाई सकियो। सुर्खेत र दैलेखमा न्यून रोपाई भएको कृषि विकास कार्यालयको भनाई।
1: जगदुल्ला जलविद्युत आयोजनाको निर्माण शुरू, आयोजनामा 16,66,00,000,00,000 रूपियाँ ऋण लगानी जुटाइयो।
0: सुदूरपश्चिम सहित देशका केही ठाउँमा आज र भोलि भारी वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविदहरूको आग्रह।
1: र फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 अन्तरले हराउँदै अन्तिम 16 स्थान पक्का गर्यो। ब्राजिलको पुनरागमन, 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाटै बाहिरियो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतमा कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरेकोमा हालसम्म 12,155 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। यो कुल सम्भावित क्षेत्रफलको करिब 28.15% रहेको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा माथिल्लो कर्णालीका जिल्लामा रोपाई उल्लेखनीय रूपमा अघि बढ़ेको छ। सबैभन्दा अग्लो स्थानमा फल्ने तथा चिसो सहन सक्ने प्रसिद्ध मार्सी धान खेती हुने जुम्लाका 95% ठाउँमा रोपाई भएको छ भने डुल्पामा 82%, हुम्लामा 75% र मुगुमा 68% रोपाई सम्पन्न भएको छ। यस्तै कालीकोटमा 48%, रूकुम पश्चिममा 35%, सल्यानमा 43% र जाजरकोटमा 20% रोपाई सम्पन्न भएको छ। दैलेखमा 12% र सुर्खेतमा 6% रोपाई सम्पन्न भएको छ। यी जिल्लामा पर्याप्त सिंचाईको अभाव तथा मनसुनी वर्षा ढिलो भएकाले पनि रूपाईले अपेक्षित गति लिन नसकेको जनाएको छ। कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाएका अनुसार माथिल्लो कर्णालीमा मार्सी धानको रूपाई लगभग सम्पन्न भइसकेको बताउनुभयो। उहाँले तल्लो जिल्लाहरूमा मनसुन सक्रिय भएसँगै रूपाईले गति लिने अपेक्षा गरिएको बताउनुभयो। उहाँले किसानलाई समयमै रूपाई सम्पन्न गर्न, उन्नत प्रविधि अपनाउन तथा उत्पादन वृद्धि गर्ने समयमा ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो।
0: यस्तै कर्णाली प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 कुल 40,884 हेक्टर क्षेत्रफलमा करिब 1,47,250 मेट्रिक टन धान उत्पादन भएको छ। तर प्रदेशको करिब 16,88,412 जनसंख्याका लागि वार्षिक करिब 3,44,324 मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भएकाले प्रदेश अझै खाद्यान्नमा आत्मनिर्भर हुन सकेको छैन। आर्थिक वर्ष 2079-80 तथ्याङ्क अनुसार प्रदेशमा खुद उपभोग योग्य खाद्यान्न उत्पादन 3,20,890 मेट्रिक टन मात्र रहेको छ। यसका आधारमा कर्णालीमा वार्षिक करिब 23,434 मेट्रिक टन खाद्यान्न अभाव रहेको देखिएको छ। यसैबीच चालू वर्षको धान रोपाई पनि तीव्र रूपमा अघि बढ़ेको जनाइएको छ।
1: बाँकेमा क्रियाशील मानवाधिकार कर्मी तथा नागरिक संघ संस्थाका अगुवाहरूले किसानका लागि मल बिउ उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै धान रोपाईको मुख्य सिजनमै किसानले मल बिउ सिंचाई कृषि ऋण र बजार व्यवस्थापनको अभावले झेल्नु परेको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्। विज्ञप्तिमा नेपालको कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड र अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य आधार भए पनि किसानहरू अझै आधारभूत आवश्यकताबाटै वञ्चित रहेको उल्लेख गरेको छ। मानव रूपे र मुरी उब्जाउने महत्वपूर्ण समयमा रासायनिक मलको अभाव, गुणस्तरीय बिउ बिजन नपाइनु, सिंचाई सुविधाको कमी तथा कृषि उत्पादनको उचित बजार व्यवस्थापन नहुनु दुःखद भएको उनीहरूको भनाइ छ। मानव अधिकार कर्मीहरूले यो समस्याले किसानको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, खाद्य अधिकार तथा जीविकोपार्जनको अधिकारमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरेका छन्।
0: सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू गरेको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनका साथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइरहेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिनभन्दा धेरै लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ प्रदेश र पालिकाले वार्षिक करिब 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16.66 अर्ब रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनेर छोटो विश्राम। भर्ना खुल्यो।
0: सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
0: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950। कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
0: आवश्यक पद संख्या: बोलेरो जीप हलुका सवारी चालक 1 जना, मिनी ट्रक मध्यम भारी मालवाहक सवारी चालक 1 जना, अटो चालक 2 जना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
2: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गतेसम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
0: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
1: सूचना:
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्त्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो।
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
2: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा 28% धान रोपाई सम्पन्न, जुम्लामा 95% रोपाई सकिँदा सुर्खेत र दैलेखमा भने न्यून रोपाई, जगतजुल्ला जलविद्युत आयोजनाको निर्माणको काम शुरू, आयोजनामा 16,66 करोड़ रूपियाँ ऋण लगानी जुटाइयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णालीको हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटनामा परे घाइते भएका एकजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। ठूलभेरी नगरपालिका 6 खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा 2 घाइते भएका थिए। सर्जन विकलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। जुम्लाका स्थायी घर भई दुने बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका 26 वर्षीय विकको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। डोल्पाका डीएसपी अनिल राज गिरीले दुर्घटनामा घाइते भएका त्रिपुरा सुन्दरीका 28 वर्षीय गोपाल नेपालीको जिल्ला अस्पताल दुनेमा उपचार भइरहेको बताउनुभयो। रातिको समयमा दुनेबाट त्रिपुरा कोटतर्फ जाँदै गरेको 52/66 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसेको थियो। दुर्घटनापछि प्रहरी चौकी, त्रिपुरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुवैजनाको उद्धार गरी जिल्ला अस्पतालमा ल्याइएको थियो।
0: यस्तै डोल्पाकै सेफोक्सन्डो गाउँपालिका क्षेत्र स्थित सुलीघाट खोलामा बराताल गाउँपालिका 6 28 वर्षीय विष्णु विकको शव फेला परेको छ। से रिग्ममा कामको सिलसिलामा बस्दै आएका 8 फोक्सण्डु गाउँपालिकामा विकको शव 24 घण्टा पछि निकालिएको हो। शव उहाँका पत्नीले शनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ। विकको मृत्यु प्रकरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। शव खोलाको गहिरो खोल्साभित्र अड्किएको भौगोलिक अवस्था अत्यन्त जोखिमपूर्ण रहेको तथा खोलाको बहाव बढ़ेकाले दिनभर प्रयास गर्दा पनि निकाल्न सकिएको थिएन। राति हिजो अबेर मात्रै प्रहरी बलको टोलीले शव बाहिर निकालेको जनाएको छ।
1: जल तथा मौसम विज्ञान विभागले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको बताए पनि विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणले सबैलाई सचेत रहन आग्रह गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको हुँदा गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ। मौसम विज्ञान विभागले सूचना अनुसार आज र भोलि मनसूनी गतिविधि बढ़न सक्ने भए मधेस कोशी बागमती लुम्बिनी गण्डकी सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आँधी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान देग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको पनि जोखिम रहेकोले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
1: सूचना
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054793।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा।
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी सम्पर्क नम्बर 081538150 र 081535151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
9: यही असार 20 गते तेस्रो शनिबारका दिन
10: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
9: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
11: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
5: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकालले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मीडियाको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले आयोजना गरेको स्थानीय तहमा सुशासन प्रवर्धन र विकासमा मीडियाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। पत्रकारिता क्षेत्रका समसामयिक मुद्दा, संचार माध्यमले भोगिरहेका चुनौती र पत्रकार र पत्रकारिताको समग्र विकासका सन्दर्भमा नगरपालिका सधैं अग्रणी भूमिकामा रहेको उहाँको भनाइ छ। लोकतन्त्र, सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि संचार क्षेत्र अपरिहार्य भएको भन्दै उहाँले आगामी दिनमा पनि सत्य तथ्यमा रहेर कलम चलाउन आग्रह गर्नुभयो। नगर प्रमुख ढकालले नगरपालिकाले मीडिया क्षेत्रको सुदृढीकरण, पत्रकार र सुरक्षाको प्रत्याभूति र संचार माध्यमको प्रवर्धन सम्बन्धी नीतिगत तथा कार्यक्रमगत व्यवस्थालाई थप व्यवस्थित बनाइने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले पत्रकारले दुर्गम क्षेत्रसम्म पुगेर सूचना प्रवाह गरिरहेको र सरकार तथा आम जनतालाई जोड्ने काम गरिरहेकाले उनीहरूको आर्थिक सामाजिक सुरक्षामा स्थानीय सरकारले विशेष प्याकेज ल्याउन आवश्यक रहेको औंलाउनुभयो। स्थानीय सरकारले पत्रकारको सिप अभिवृद्धि, सुरक्षाको प्रत्याभूति र स्थानीय संचार संस्थाको दिगोपनका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एम शर्माले सूचनाको पहुँच, पत्रकारिता अभ्यासको गुणस्तर र मीडिया हाउसहरूको सुदृढीकरणका लागि स्थानीय सरकारले दीर्घकालीन दृष्टिकोण बनाउनु पर्नेमा जोड़ दिनुभयो। प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष मुना हमालले पत्रकारिता क्षेत्रको विकासका लागि तीन तहका सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिनुभएको छ।
11: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई म्याद थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो।
0: भेरी खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनुभयो। जापानको पेनाल्टी क्षेत्रमा बुर्नो गिमारेसको पासमा मार्टिनेलीले गोल गर्नुभएको हो। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाउनु भयो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजिमिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनु भयो। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक जीवन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलको लयमा राख्नु भएको थियो। तर खेलको अन्तिम क्षणमा मार्टिनो लीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गर्नुभएको हो। यससँगै ब्राजिलले अन्तिम सोह्रमा स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम सोह्रमा नर्वे वा आइभोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 53 मिनटमा काई आइभेजेनले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काउनु भयो। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान नर्वे र मोरक्को खेल्दैछन्।
12: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा 28% धान रोपाई सकियो। जुम्लामा 95% रोपाई सकिँदा सुर्खेत र दैलेखमा न्यून रोपाई।
12: जगदुल्ला जलविद्युत आयोजनाको निर्माण शुरू। आयोजनामा 16,66,00,00,000 रूपियाँ ऋण लगानी जुटाइयो।
0: सुदूरपश्चिम सहित देशका केही ठाउँमा आज र भोलि भारी वर्षाको सम्भावना। बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविदहरूको आग्रह।
12: र फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 गोल अन्तरले पराजित गर्दै अन्तिम सोह्रमा स्थान बनायो। चार पटकको विश्व विजेता जर्मनी विश्वकपबाटै बाहिरियो।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
13: रेडियो भेरी एफएम एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
14: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
15: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
15: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385524414 मोबाइल 9858519960 9841919336 र 9848928966।
16: सूचना
0: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
9: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
16: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: Radio.
1: Extreme energy drink.
2: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
3: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
2: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
3: झाडा पखाला,
2: दादुरा,
3: पोलियो,
2: कुपोषण,
3: एनिमिया,
2: मम्स,
3: दम,
2: टाइफाइड
3: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
3: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
5: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मिल।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर।
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
8: रेडियो भेरी एफएम।

0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
1: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु, भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
3: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर विरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत, फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। जुम्लाको तिलागाउँ पालिका एक रारारी बजार स्थित मोटरसाइकलले बालिकालाई ठक्करे दिँदा बालिका गम्भीर घाइते भएकी छन्। हिजो बिहान 9:50 को समयमा जुम्ला बजारदेखि नागमा बजारतर्फ जाँदै गरेको B12P3477 नम्बरको मोटरसाइकलले बालिका जुम्ला तिलागाउँ पालिका एक बस्ने वर्ष 2 की विफा बस्नेतलाई ठक्करे दिँदा घाइते भएकी हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका 6 बस्ने वर्ष 30 का विष्णु कामी उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 103 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड मादक पदार्थ सेवन लापरवाहीका साथ सवारी साधन चलाएको कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 103 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अड़तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2,961 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2,961 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। जथाभावी सवारी साधन पार्किङ नगरौं। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। पैदलयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाऊ र हतारमा सडक पार समेत नगरौं। सवारी दुर्घटना सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: नयाँ जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने गर्नु।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: खुसीको खबर,
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
10: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
10: खाद्य
11: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
10: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी ₹230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
11: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि सूची यस प्रकार रहेको छ।
10: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति

0: surge. बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoyanus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoyanus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: आजको अंकमा हरि शर्मा लियोनार्ड बाइन्डर सहित छजना लेखकको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्टको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकले राजनीतिक विकासलाई एउटा जटिल र बहुआयामिक प्रक्रिया मानेर यस क्रममा उत्पन्न हुने संकटहरूलाई पाँचवटा प्रमुख समूहमा विभाजन गरेको छ। पहिचान संकट, वैधता संकट, सहभागिता संकट, सघनता संकट र वितरण संकट। यी संकटहरूले राजनीतिक प्रणालीलाई कसरी चुनौती दिन्छन् र तिनको समाधानले समाजलाई स्थिरता र प्रगतितर्फ कसरी अगाडि बढ़ाउँछ भन्ने विषयमा पुस्तकले गहन अन्तर्दृष्टि प्रदान गर्दछ। हरि शर्मा अब समकालीन राजनीतिक विज्ञानको महत्वपूर्ण ग्रन्थको रूपमा स्थापित भएको पुस्तक क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट र यसले राजनीतिक प्रणालीको विकास र संकट समाधानमा प्रस्तुत गर्ने महत्वपूर्ण सिद्धान्तका बारेमा चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। करिब डेढ महिनाको अन्तरालपछि फेरि म यहाँसँग उपस्थित भएको छु किताब चर्चालाई लिएर। आज मैले एकैचोटि तीनवटा किताबलाई पाटो पाटो गरेर गर्न सोचिरहेको थिएँ। त्यो के हो भने कि अहिले नेपालको राजनीतिलाई लिएर एक किसिमको चिन्ता सर्वत्र छ कि हामीले जुन लोकतन्त्र, समावेशी व्यवस्था, संघीयता को जुन अनुभव गरिरहेका छौं, कता कता राजनीतिक नेतृत्वको कारणले हो अथवा हाम्रै व्यवहारका कारणले हो राजनीतिक संस्थाहरू अपेक्षित रूपमा काम गर्न सकिरहेको छैन भन्ने अनुभव भइराखेको छ। त्यस सन्दर्भमा मलाई लाग्यो कि यसको यसलाई कसरी हेर्ने हो, वर्तमान विषयलाई विश्लेषण गर्ने सन्दर्भमा मैले आफूले पढ्दाखेरि अथवा कुनै समयमा सार्वजनिक क्षेत्रमा काम गर्दाखेरि भन्दा पनि आफ्नो अध्ययन, अनुसन्धान, अध्यापनको सन्दर्भमा पढेका केही क्लासिक पुस्तकहरूलाई रिभिजिट गर्न मन लाग्यो। के बताउँछ त त्यो पुस्तकहरूले? त्यही भएर यो साधारण बजारमा उपलब्ध हुने पुस्तकहरू भन्दा अलिक फरक छ। तर के हो भने यसको उपलब्धताका बारेमा त आजको समयमा, डिजिटल वर्ल्डको समयमा, जहाँबाट पनि हामी खोजेर पनि पढ्न सक्छौ यदि पढ्न मन लाग्यो भने। तर पनि आजको विषय चाहिँ के हो भने कि राजनीतिक व्यवस्थामा संकट कसरी आउँछ, त्यो संकटको आधारहरू के हो भन्ने विषयमा चाहिँ अमेरिकामा 1960 को अन्त्यतिर सोशल साइन्स रिसर्च काउन्सिल भन्ने एउटा एपेक्स बडी छ, जहाँ अमेरिकाको यो समाज अध्ययन विज्ञानलाई प्रोत्साहित गर्न बनेको। त्यसमा केही पोलिटिकल साइन्टिस्टहरू, लियोनार्ड बिन्डर, लुसियन डब्ल्यू पाई, जेम्स एस कोलमन, सिडनी बर्वा, जोसेफ ला पार्मोरा अनि माइनर वाइनर त दक्षिण एसियाको बसाईसराईका अग्रणी लेखक हुन् जो अहिले हामी बीच हुनुहुन्न। यी कुनै पनि लेखकहरू हामी बीच छैनन्। यिनीहरूको एउटा स्टडीज इन पोलिटिकल डेभलपमेन्ट भन्ने सिरिज आएको थियो, जुन चाहिँ तपाईँको कमिटी अन कम्पेरिटिभ पोलिटिक्स अन सोसल साइन्सेस रिसर्चले कमिशन गरेको थियो, जसको नेतृत्व लुसियन डब्ल्यू पाईले गरेका थिए। लुसियन डब्ल्यू पाई अमेरिकाका प्रसिद्ध विद्वान हुन् जसको चाइनामा विशेष दखल थियो, साउथ इस्ट एसियामा। यी लेखकहरूले के गर्न खोजेका थिए भने कि विकसित, त्यो बेलाका वेस्टर्न विकसित राष्ट्रहरू र डेभलपिङ विकासोन्मुख राष्ट्रहरूको बीचको राजनीतिक व्यवस्थालाई तुलनात्मक रूपमा अध्ययन गरेका थिए। र त्यो बेलाको चिन्ता के थियो भने 1970s को अन्त्यतिर 1970s को जताततै एउटा शब्दको अथवा एउटा विचारको थियो क्राइसिस, डिसिप्लिनको क्राइसिस छ अथवा चाहिँ विधाको क्राइसिस छ, एकाडेमिक डिसिप्लिनहरूको क्राइसिस छ, जुन किसिमबाट दोस्रो विश्वयुद्धपछि बनेको, बन्दै गरेको चाहिँ तपाईँको विश्व परिवेश छ, त्यसको क्राइसिस छ, अर्थ राजनीतिका सन्दर्भमा, पोलिटिकल इकोनोमीको सन्दर्भमा, जसरी डेमोग्राफिक जनसंख्याको परिवर्तन भइरहेको छ त्यसको छ, त्यसमाथि पनि उदयमान राष्ट्रहरू जो चाहिँ 50 को दशकमा स्वतन्त्र भए तिनीहरूको पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा पनि, राजनीतिक विकासक्रमका सन्दर्भमा पनि, धेरै जसो औपनिवेशित मुलुकहरू जब स्वतन्त्र भए त्यहाँ लोकतन्त्र आगमन भयो, तर त्यो संकटापन्न अवस्थामा थियो। त्यो बेलाको लोकतन्त्रको संकटको अवस्था होइन, किनभने त्यो बेला त उत्साही थियो, किनभने भर्खर इन्डिपेन्डेन्ट भएको थियो। तर सत्तरीमा आइपुग्दा नपुग्दै यी पोलिटिकल साइन्टिस्टहरूको चाहिँ अध्ययनले के देखाउन थालेको थियो भने, कसरी राजनीतिक संकटलाई बुझ्ने, क्राइसिस के हो त पोलिटिकल। अहिले नेपालमा फर्केर हेर्दाखेरि पनि हामी विभिन्न आन्दोलनहरूबाट स्थापित हुँदै हुँदै आएका छौँ, तर हामी जहिले पनि क्राइसिसको कुरा गरिरहेका छौँ, के हो त त्यो क्राइसिस। त्यसले गर्दाखेरि त्यो आज म सुरुमा ब्रिफली त्यो कुरा गर्छु, त्यसपछि मैले अर्को एपिसोडमा ऋषिकेश शाहले लेख्नुभएको, उहाँ प्रसिद्ध राजनीतिक शास्त्री पनि हो, पोलिटिसियन पनि हो, ह्युमन राइट एक्टिभिस्ट पनि हो, नेपालको पहिलो युएनमा प्रतिनिधि पनि हो, उहाँले लेख्नुभएको थियो नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्ट, जसले यो जुन अघि मैले भर्खर भने कि पोलिटिकल साइन्टिस्टहरूले जुन एउटा क्राइसिसका बारेमा सिक्वेन्सिङको बारेमा कुरा गर्थ्यो, त्यसलाई नेपालका सन्दर्भमा सत्तरीको दशकमा फेरि हेर्नुभएको छ। त्यसपछि अलि पछि गएर चाहिँ हामीले 62-63 जनआन्दोलनमा जब हामीले सुन्यौं कि क्षेत्रीयताहरू रिजनलिजम अथवा क्षेत्रीयवाद नेपालका सन्दर्भमा मधेस के हो, पहाड के हो भन्ने फेडरिज गेजको किताबले पनि त्यो 70s जुन क्राइसिसको कुरा गरेको थियो पोलिटिकल सिस्टमको, त्यसलाई लक्षित गर्न कोसिस गरेको छ। के राजनीतिक व्यवस्था सधैँ क्राइसिसमा हुन्छ? त कता कता के लाग्छ भने पोलिटिसियन्सहरूले पनि प्र्याक्टिकल आफ्नो रिलेभेन्स आफूको सान्दर्भिकता देखाउनको लागि जहिले पनि राजनीति संकटमा छ भनिरहेका हुन्छन्। त्यति भन्दा भन्दै यो बाघ आयो भन्दा जब आउँछ, आउँदाको कोही हत्र भए जस्तो हामीले बुझ्न जरूरी छ। यसकारण आजको सन्दर्भ चाहिँ अलिकति सैद्धान्तिक छ, र अब आउने एपिसोडहरूमा नेपालको राजनीति र संकटका बारेमा केही प्रतिनिधि पुस्तकहरू लिएर मैले चर्चा गर्नेछु। आजको पुस्तकले के छ भने, कि जब 50 दशकमा नयाँ मुलुकहरू बने, लोकतन्त्रको उदय भयो, अथवा कोल्ड वारका कारण कुनै मुलुकहरूमा चाहिँ साम्यवादी व्यवस्थाहरूको उदय भयो, यो सबै चाहे लोकतान्त्रिक होस् चाहे साम्यवादी होस्, एउटा ठूलो आधुनिकीकरण अथवा मोडर्नाइजेसन भन्ने एउटा मन्त्रले सबैलाई थियो। के हुनु आजको जमानामा? आधुनिक हुनु, स्वतन्त्र हुनुको अर्थ आधुनिक हुनु। त्यो आधुनिकीकरणको चाहिँ कहिलेकाहीँ चाहिँ एमएस श्रीनिवासन भन्ने सोसियोलोजिस्टले के भन्छ भने, हाम्रो पक्षमा हेर्दा संस्कृताइजेसन जस्तो, एउटा स्ट्यान्डर्डाइजेसन जस्तो, वृहत विश्वव्यापी रूपमा हेर्दा मोडर्नाइजेसन हुनु भनेको वेस्टर्नाइजेसन हुनु हो। हाम्रो राजनीतिक संरचनाहरू, हाम्रो तौर तरिकाहरू, विधि विधानहरू हामीले पश्चिमाहरूको नक्कल गर्ने। तर के हो भने, पश्चिमा भन्दा भन्दै पनि त्यसको युनिभर्सलिस्टिक विश्वव्यापी एउटा स्वरूप थियो, कि कसरी नागरिक हुनुको अर्थ के हो, राजनीतिक संस्था हुनुको अर्थ के हो, पोलिटिकल पार्टिज हुनुको अर्थ के हो भन्दाखेरि, यो मोडर्नाइजेसन, पोलिटिकल मोडर्नाइजेसन र इकोनोमीको सन्दर्भमा डेभलपमेन्ट हामी सबैलाई एउटा को कामना थियो, इच्छा थियो। यसको दुईटाको सम्बन्ध छ, पोलिटिकल डेभलपमेन्ट र चाहिँ तपाईँको मोडर्नाइजेसन। तर यो दुईटैको आकांक्षाको पछाडि, यो दुईटैको यो मोडर्नाइजेसन र डेभलपमेन्टको पछाडि एउटा बृहत्तर आकांक्षा थियो सबै समाजहरूको, त्यो चाहे अफ्रिकाको होस्, चाहे लाटिन अमेरिकाको होस्, चाहे एसियाको होस् या हाम्रो पनि होस्। के थियो भने, एउटा चाहिँ इक्वालिटी, सबैले कुनै न कुनै रूपमा समानताको कामना गरिरहेका थिए, र समानताका लागि इक्वल बिफोर ल, इक्वल बिफोर कन्स्टिट्युसन, समाज बराबर छ भन्ने त्यो इक्वालिटीको समानताको कामनाले राजनीतिक मोडर्न हुनु, आधुनिक हुनु र डेभलपमेन्ट हुनु, भने आर्थिक विकासमा सहभागी हुनु, बराबरीको हिस्सेदारी हुनु भन्ने कुरा आइरहेको थियो। यति हुँदा हुँदै पनि के थियो भने, कि मान्छे त यसै त बराबर हुँदैन, इन्स्टिट्युसन्सहरूले हामीलाई सधैँ इनइक्वल बनाएको हुन्छ, होइन, समाजको क्यारेक्टर त्यस्तो छ भन्दाखेरि, महत्वपूर्ण मुद्दा चाहिँ मोडर्नाइजेसन र डेभलपमेन्ट, त्यो क्यापेसिटी छ कि छैन, त्यो क्षमता छ कि छैन, एउटा टेक्निकल कुरा जस्तो सुन्छ, क्षमता छ कि छैन। तर क्षमता भएर सबै बराबर हुने बित्तिकै के हामीले सबै बकुल्लाको समाज बनाउन खोजेको, या उँटको समाज, एउटै सबै एकै नासे बनाउन खोजेको समाज त त्यो छैन भन्दाखेरि, डिफरेन्सेसलाई हामी कसरी म्यानेज गर्छौं भन्ने चिन्ता चाहिँ सुरुका दिनदेखि नै, जब यो डेभलपमेन्टको अवधारणा, विकासको अवधारणा, आधुनिकीकरणको अवधारणा आयो, अथवा संस्थाहरू, राजनीतिक संस्थाहरू बन्दै यसको व्यापकीकरण हुँदै जाँदाखेरि चाहिँ त्यो देखिन्छ। 60 र 70 दशकमा मान्छेको इक्वालिटीको कामना, संस्थाहरूको क्यापेसिटी, त्यसको चाहिँ काम गर्न सक्ने क्षमता, र हामी बीचको डिफरेन्सेसहरूलाई, अथवा जुन किसिमको विभिन्न परिस्थितिको सिर्जनाहरू हुन्छ, एकनासी परिस्थितिको सधैँभरि सिर्जना हुँदैन, त्यसलाई कसरी हेर्ने भन्ने कुरा थियो। त्यसलाई चाहिँ डेभलपमेन्ट सिन्ड्रोम पनि भनिन्छ। जस्तो फर इक्जाम्पल, लोकतन्त्र भयो भने मान्छे जागरूक हुन्छ, जागरूक भयो भने डिमाण्ड गर्छ, डिमाण्ड गर्ने बित्तिकै कन्फ्लिक्ट हुन्छ। कसरी यो म्यानेज गर्ने त होइन? समाजमा अहिले व्यापक कुराहरू उठिरहेको छ, यो लोकतन्त्रका कारण उठेको हो भन्न पनि मिल्छ, तर लोकतन्त्रका कारणहरू मान्छे बोलिरहेका छन्, आवाजहरू आइरहेका छन्, त्यसलाई निराकरण गर्नुपर्छ एउटा बाटो पनि हो होइन। बोल्दै नबोलेको ठाउँमा होइन, एचआईभी एड्सको बेलामा मान्छे के भन्थ्यो कि एभ्रिथिङ इज दराजमा बन्द गरेर राखेको छ भन्थ्यो नि। कमिङ आउट इज अ भेरी इम्पोर्टेन्ट इस्यु। त्यसले गर्दाखेरि लोकतन्त्रले हामीलाई के गर्यो भने कि तपाईँको डेभलपमेन्ट, पोलिटिकल डेभलपमेन्ट जुन किसिमको होस्, जुन व्यवस्था होस्, त्यसले मान्छेको एक्सपेक्टेसनलाई अनलिज गर्छ, इक्वालिटीको कुरा गर्छ, त्यसलाई कसरी म्यानेज गर्ने भन्ने चुनौती छ, हामीसँग त्यो क्षमता छ कि छैन भन्छ। त्यसपछि त्यस बापत विभिन्न चुनौतीहरू डिफरेन्ट प्लेसेसहरूमा, ठाउँहरूमा, समय अनुसार, परिस्थिति अनुसार जुन परिवर्तनहरू हुँदै आउँछ त्यसलाई कसरी हेर्न सक्ने भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि यो तीनटा कुरालाई हामीले हेर्नुपर्छ भन्ने चाहिँ बाटो आएको छ। एकातिर के थियो भने मार्क्सवादी सिद्धान्तमा चाहिँ सोसाइटी कसरी इभल्भ गर्छ भन्ने कुरा चाहिँ के भन्छ, प्रिमिटिभ सोसाइटी, त्यसपछि गर्दै गर्दै क्यापिटलिस्ट सोसलिस्ट सोसाइटीमा जान्छ भने जस्तै थियो। तर अर्को एकजना पोलिटिकल साइन्टिस्ट डब्ल्यूडब्ल्यू रस्टो के भन्छन् भने कि सबभन्दा ठूलो चाहिँ ग्रोथ र डेभलपमेन्टको निम्ति सोसाइटीमा एक किसिमको युनिटी हुनुपर्छ होइन, युनिटी अफ पर्पस हुनुपर्छ, त्यसपछि अथोरिटी एउटा शक्तिको सन्तुलन हुनुपर्छ, त्यसपछि मात्रै हामी इक्वालिटी प्राप्त गर्न सक्छौ भन्ने छ। त्यो चाहिँ नन कम्युनिस्ट मेनिफेस्टो अफ अ ग्रोथ भन्ने थ्योरीमा आधारित छ। त्यो मानेमा हेर्दाखेरि यो पुस्तकले के हो भने, संसारभरि नै पोलिटिकल डेभलपमेन्टका सन्दर्भमा, राजनीतिक विकास गर्नुका सन्दर्भमा सबभन्दा ठूलो पहिलो क्राइसिस म्यानेज गर्नुपर्ने के हुन्छ भने आइडेन्टिटी, पहिचान। त्यो पहिचान चाहे व्यक्तिको होस्, चाहे समुदायको होस्, चाहे त्यो मुलुकको होस्, त्यो सोसाइटीको पहिचान के हो, त्यो पहिचानभित्रको जुन अन्तर सम्वाद हुन्छ र त्यसलाई शान्तिपूर्ण तरिकाले गर्छन्, कुनै विधिको प्रयोग गरेर गर्छन्, कस्तो किसिमको आस्था समाजका निम्ति एकअर्काप्रति विकसित हुन्छ राजनीतिक रूपमा, त्यसलाई आइडेन्टिटीको प्रश्न भने पहिचानको प्रश्न, जस्तो पोलिटिकल कल्चर, राजनीतिक संस्कृति कस्तो छ, सहिष्णु छ असहिष्णु छ, एकअर्कालाई हामी कसरी हेर्छौं। इक्वालिटीको कुरा त संविधानमा गर्छौं, तर त्यो कल्चर भएन भने होइन, पहिचानलाई म्यानेज गर्ने चाहिँ किसिमको चाहिँ कल्चर भएन भने त्यो गाह्रो भएर जान्छ। त्यसले गर्दाखेरि के गर्छ भने एउटा सिक्वेन्सिङको कुरा गर्छ उनीहरू। त्यसले के गर्छ भने एउटा लेजिटिमेसीको क्राइसिस डेभलप गर्छ, को हो, कसरी हो, किन हो, होइन, यसको पहिचानको चाहिँ आधारभूत गहनता छ कि छैन भन्ने कुरा। अब यो लेजिटिमेसी क्राइसिसलाई केले गर्छ, हेल्प गर्न सक्छ भने कि ती सिक्वेन्सिङमा पोलिटिकल पार्टिसिपेसन, त्यो सोसाइटीमा मान्छेहरू पोलिटिकली आफ्नो कुरा भन्ने राख्ने, पार्टिसिपेट गर्न सक्छन् कि सक्दैनन्, त्यो राम्रोसँग हुन सकेन भने त्यसलाई अर्को त्यसैको करलली हो, त्यसैको सुरु हो कि क्राइसिस अफ पोलिटिकल प्रोसेस आउँछ। यसलाई एउटा कुरा ख्याल गर्नुपर्छ। अब पोलिटिकल कल्चर भयो, पोलिटिकल प्रोसेस भयो, तर यो कतिको चाहिँ तपाईँको चाहिँ सघन रूपमा भित्रसम्म समाजको तलसम्म मान्छेलाई समुदायलाई छुनको निम्ति पसेको छ कि छैन, त्यो विचारहरू, त्यो परिवर्तनहरू पसेको छ कि छैन भन्दा उनले तिनीहरूलाई के भन्छ भने पेनेट्रेसन भनेर शब्द प्रयोग गरिरहेको छ पोलिटिक्स, हामीले त्यसलाई पहुँच भन्नु पर्यो। त्यो पहुँच चाहिँ ले पुगेन यदि भने त्यसले गभर्मेन्टको क्राइसिस अफ गभर्नेन्स लिएर आउँछ भनेर भन्छ होइन। त्यो आकांक्षा इच्छा पुगेको छ डेलिभरी त्यो। त्यसपछि सबैभन्दा ठूलो महत्वपूर्ण पक्ष के छ भने अर्को चाहिँ क्राइसिस चाहिँ तपाईँको डिस्ट्रिब्युसनको क्राइसिस अथवा क्राइसिस अफ रिसोर्स म्यानेजमेन्ट, वितरण र चाहिँ तपाईँको साधन स्रोत कसरी परिचालन गर्छ भन्ने छ। यो पाँचवटा या छवटा जुन चाहिँ इन्डिकेटर्सहरू छ त्यसलाई चाहिँ यो पोलिटिकल साइन्टिस्टहरू कम्बाइन्ड वर्क जो चाहिँ 1971 प्रिन्सटन युनिभर्सिटी प्रेसबाट सकेको क्राइसिस एन्ड सिक्वेन्स इन अ पोलिटिकल डेभलपमेन्ट, तर यो थ्योरी होइन, उनीहरूले यसलाई के भन्छन् भने थ्योरी भनेको चाहिँ अब यो भएपछि यो हुन्छ भन्ने हो, यो फ्रेमवर्क हो भन्छन्। यो फ्रेमवर्कले कुनै पनि पोलिटिकल क्राइसिसहरूलाई बुझ्न र हेल्प गर्न छ। यो कन्सल्टेन्टहरूको लागि बडा युजफुल हुने टपिक छ, तर मैले यसलाई करिब 1984-85 ब्याचलर्स पढ्ने बेलामा पढेको थिएँ, टेक्स्ट बुकमा थियो, अहिले पनि टेक्स्ट बुकमा छ। मास्टर्स सोसियोलोजी पोलिटिकल साइन्स पढ्ने विद्यार्थीहरूलाई पोलिटिकल कल्चरको बारेमा पढ्नु पर्यो भने यो राइटर र यो किताबहरूबाट उम्किन सक्ने ठाउँ छैन। तर आजभोलि पढ्नु भएको छ कि छैन मलाई थाहा छैन, तर फेरि फर्केर हेर्दाखेरि मलाई के लाग्यो भने यो पोलिटिकल सिस्टमलाई हेर्ने दृष्टिकोण हामीसँग एउटा फ्रेमवर्क भयो भने होइन, हालाकि यो मोडर्नाइजेसन थ्योरीको अन्तर्गत आधुनिकरणको सिद्धान्त अन्तर्गत बनेको व्याख्या हो, यसमा सबै समाज एकै किसिमबाट विकसित हुन्छन् भन्ने एउटा ठूलो छ कि एक ए पोइन्ट एबाट हिँड्यो भने पोइन्ट बीमा पुगिन्छ भन्ने त समाजमा छैन। समाजको आफ्ना आफ्ना चाहिँ तपाईँका विकासक्रमका धारणाहरू छन्, तर आधुनिक समाजले कता न कता जुन किसिमको चाहिँ एकै किसिमको युनिफर्म प्रोसेसबाट हिँडेको छ त्यसलाई एक्सप्लेन गर्न खोजेको, यसको क्रिटिकहरू यसलाई यसलाई यसलाई आलोचना गर्नेहरू के भन्छन् भने यो पोलिटिकल डेभलपमेन्ट मोडर्नाइजेसनलाई आलोचना गर्नेहरू के भन्छन् भने सबै समाज सबै राजनीतिक विकासक्रमहरू एकै नासे हुँदैन, यो फरक फरक किसिमले जान्छ। तर पनि मलाई के भन्नु मन लाग्छ, हो आफ्नो आफ्नो अनुभव हुन्छ, आफ्नो आफ्नो ट्राजेक्ट्री हुन्छ, आफ्नो आफ्नो किसिमको बाटाहरू हुन्छन्, त्यति हुँदाहुँदै पनि एउटा समाज विज्ञानको अध्ययन गर्ने विद्यार्थीका हैसियतले अथवा पढ्ने लेख्ने नीतिशास्त्रका मानिसहरूले कुनै न कुनै किसिमको फ्रेमवर्कहरू, हालाकि यसले ब्लू प्रिन्ट दिन्छ भन्न खोजे होइन, तर यसले के गर्छ भने के अहिले नेपालको सन्दर्भमा राजनीतिक संस्कृतिका सन्दर्भमा पहिचानका सन्दर्भमा लेजिटिमेसीका सन्दर्भमा अथवा वैधानिकताका सन्दर्भमा राजनीतिक सहभागिताका सन्दर्भमा अथवा राजनीतिक प्रोसेसहरूका सम्बन्धमा प्रक्रियाहरूका सन्दर्भमा अथवा राज्य र राजनीतिक व्यवस्थाका पहुँचका सन्दर्भमा या सार्वजनिक तपाईँको वितरण आर्थिक वितरण र न्यायका सन्दर्भहरूमा क्राइसिस छ कि छैन भनेर हेर्नको निम्ति यो एउटा फ्रेमवर्क हुन्छ भन्ने मलाई लाग्छ। आज मैले यहाँहरूसँग गरेँ, अर्को हप्ता मैले यही फ्रेमवर्कलाई लिएर ऋषिकेश शाहले लेख्नुभएको नेपाली पोलिटिक्सको बारेमा चर्चा गर्नेछु। त्यसपछि म रिजनलिजम एन्ड नेशनल युनिटी इन नेपाल फ्रेडरिक गिजको कुरा गर्छु तेस्रो हप्तामा। धन्यवाद।
0: भर्खर तपाईँले क्राइसिस एण्ड सिक्वेन्सेज इन पोलिटिकल डेभलपमेन्ट पुस्तकको चर्चा सुन्नुभयो। यो किताब लियोनार्ड बाइन्डर, लुसियन पाई सहित छजना राजनीति शास्त्रीले लेखेको किताब हो। अर्को हप्ता यसै विषयको श्रृंखलाका रूपमा ऋषिकेश शाहको किताब नेपाली पोलिटिक्स रेट्रोस्पेक्ट एण्ड प्रोस्पेक्टको बारेमा चर्चा लिएर आउनेछौ। किताब चर्चा पडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सनुहोला। यो पडकास्ट उकालो .com, यूट्यूब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। किताब चर्चा पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल र आयामसँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।

0: चाहिन्छ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले लाग्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: इन द हार्ट अफ द सिटी वेयर ड्रीम्स टेक शेप एन्ड फ्युचर्स बिगिन stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically but personally. Because true education is about discipline, leadership and values. Whether your path is science, management or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.

0: me a
1: extreme energy drink.
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
4: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ.
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 9858040913 र 9790567993.
7: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा आएको छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. केही गर्ने गर्ने मलाई बित्ता भइसकेको छ.
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के कामनाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गएर के हो कसो
8: लटिपिराग. फोन नम्बर 98209993848 98209993848.

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत दिशा पिसाब खकार वृद्धि तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
5: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% सकियो, सुर्खेत र दैलेखमा न्यून रोपाई, आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, र फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम स्वरमा स्थान बनायो। 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाटै बाहिरियो। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतका कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न नपाएको बताइएको छ। यसै वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएमा हालसम्म 12,155 हेक्टरमा मात्र धान रोपाई सम्पन्न भएको छ। यो कुल सम्भावित क्षेत्रफलको करिब 28.15% रहेको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा माथिल्लो कर्णालीमा रोपाई उल्लेखनीय रूपमा अघि बढ़ेको छ भने सबैभन्दा अग्लो स्तरमा फल्ने तथा चिसो सहन सक्ने प्रसिद्ध मार्सी धान खेती हुने जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रोपाई सम्पन्न भइसकेको छ। यस्तै कालीकोटमा 48, रूकुम पश्चिममा 35, सल्यानमा 43, जाजुकोटमा 20, दैलेखमा 12 र सुर्खेतमा 6% मात्रै रोपाई भएको छ। कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाएका अनुसार माथिल्लो कर्णालीमा मार्सी धानको रोपाई लगभग सम्पन्न भइसकेको बताउनु भएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने आज बिहान पनि देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी मधेश बागमती र गण्डकी प्रदेशमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। धेरै ठाउँमा आर्यकुप्रे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलिक बढ़ी सावधानी अपनाउन पनि अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान भाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम प्राधिकरणले वर्षा र बाढ़ीको जानकारी लिन 1155 विपदबाट मदत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेमा फोन गर्न पनि आवश्यक आग्रह गरेको छ। यसपालि देश नेपालमा मनसून जून 19 तारीकमा प्रवेश गरेको थियो तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मितिभन्दा 6 दिन ढिलो भित्रिएको मनसून प्रणाली पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ। सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएको भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। यो कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनामा कुल 230 मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। र फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम स्वरमा स्थान पक्का गरेको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनुभयो। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसले पासमा मार्टिनेलीले गोल गर्नुभएको, यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका दानी लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबर मिलाउनु भएको थियो। यो जितसँगै ब्राजिलले अन्तिम 16मा स्थान बनाएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलो रावत विदा हुन्छु। नमस्कार।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो भेरी एफएम
3: हो कि क्या हो भनेर त्यसरी त्यो फसिराख्नु भएको साथीहरू नि हुनुहुन्छ। टिकटक हेरियो भने पनि टिकटकमा पनि त्यस्ता भिडियोहरू हामीले देखिरहेछौँ। त्यो टिकटकमा पनि म पनि जान चाहन्छु भनेर त्यो उनीहरूले भनेकै भरमा मात्रै आफू पछाडि लागिरहँदा गर्दाखेरि चाहिँ त्यहाँनिर त कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दा त हामीले लट नम्बरहरू माग्नु पर्ने होला होइन। हामीसित स्मार्टफोन छ भने त अब के अरे त्यो लट नम्बर कसरी चेक गर्ने भनेर गुगलमा सर्च गरिदियो भने पनि त्यहाँ पेजहरू खुल्छ। यदि उहाँले जान्नु भएन भने पनि हाम्रो परिवारमा त्यहाँ सदस्य छोराछोरी कहिले न कहिले त पढिराख्नुहुन्छ नि त, पढेकै हुनुहुन्छ, उहाँलाई चाहिँ छिमेकमा पनि हुनुहुन्छ, घरमै हुनुहुन्छ, उहाँहरूसितबाट पनि अलिकति सहयोग लिएर यो चाहिँ सही हो कि होइन, कसरी चेक गर्ने रहेछ यो सिकाइदिनुहोस् न भनेर भन्नुभयो भने त उहाँहरूलाई त्यो त्यहीँबाट पनि धेरै कुराहरू थाहा हुन्छ, अनि उहाँहरूले हेर्नुभएका इन्फर्मेसनहरू चाहिँ सही हो कि होइन भन्ने कुरा त्यहाँबाट भेरिफाई गरेर जानुभयो भने पनि धेरै कुराहरू चाहिँ थाहा पाउन सक्नुहुन्छ। त्यो नै हो कि अलिकति आफू पनि विदेश जाने भनेर भन्दै गर्दा आफू आँखा चिम्लेर बस्ने होइन कि, आफूले पनि के कामको लागि जाँदा चाहिँ उपयुक्त होला होइन। त्यहाँ चाहिँ अब गाउँ छरछिमेकबाट पनि कोही न कोही त गइराख्नु भएकै होला, यो चाहिँ ठाउँ कस्तो होला भनेर चाहिँ सोध्न सक्नुहुन्छ। अहिले त फेसबुकमा पनि विभिन्न ग्रुपहरू खुलिरहेका छन् नि त होइन, त्यो ग्रुपहरू यसो पहिचान गरेर चाहिँ त्यहीँ यो ठाउँमा यस्तो के हो भनेर हाल्नुभयो भने त्यहीँ पनि साथीहरूले चाहिँ आफूले देखेका भएका बुझेका कुराहरू त्यहीँ पनि गर्नुहुन्छ र त्यसलाई नि यसो भेरिफाई गर्दै जानुभयो भने त्यहाँबाट पनि सचेत रहन चाहिँ सजिलो हुन्छ,
4: अलि बढी सचेत हुनु पर्यो। वैदेशिक रोजगार प्रणालीको कुराकानी गर्दाखेरि यो सुरक्षित हुँदै गएको छ कि अलि पहिलेको तुलनामा जटिल छ कि के छ अहिलेको अवस्थामा चाहिँ?
3: अब अहिले सुरक्षितलाई पनि कसरी मान्ने, केलाई मान्ने भन्ने जस्तो पनि छ कि एक हिसाबले यसो बुझ्दै गर्दाखेरि हाम्रा गन्तव्य देशहरूमा चाहिँ आन्तरिक कारणले गर्दाखेरि केही समस्याहरू सिर्जना भएको कुरा थाहा छँदैछ होइन। त्यसले गर्दाखेरि रोजगारीको क्षेत्र कतिपय साथीहरूले त रोजगारी पनि गुमाएर अहिले नेपाल फर्किनु भएको छ, कतिहरू लामो कति साथीहरू लामो छुट्टीमा कम्पनीहरूले पठाएका छन् विशेष गरी हस्पिटालिटीको क्षेत्रमा। अब यहाँबाट पठाउँदै गर्दाखेरि चाहिँ धेरै हाम्रो अपेक्षा चाहिँ के हो भने यसलाई अलिकति सुरक्षित चाहिँ बनाउन सके हुन्थ्यो, केही रोजगारदाताहरू राम्रा हुनुहुन्छ होइन, अनि यो यसलाई कसरी लिने भन्ने भइरहेको छ कि, सुरक्षित चाहिँ हुनुपर्छ भनेर यो लामो समय भयो यसको बहस भइसक्यो भइराखेको होइन, सुरक्षित मर्यादित हुनुपर्छ भनेर भन्दै गर्दाखेरि हाम्रै नेपालकै व्यवसायीहरूले पनि यसलाई सुरक्षित र मर्यादित बनाउन नसक्नु भएको हो कि होइन, अनि हाम्रो ब्युरोक्रेट्सले पनि त्यहाँनिर चाहिँ चलखेल गर्ने ठाउँ राखेरै व्यवस्था गर्नुभएको हो कि, हाम्रो नीति निर्माणको तहमा बसेका जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ यो भुइँ मान्छेका कुराहरूलाई चाहिँ व्यवस्था पो गर्नुभएको हो कि भन्ने चाहिँ लाग्छ कि, अनि अब यो चाहिँ सुरक्षित हुनुपर्छ भनेर मर्यादित बनाउनुपर्छ सुरक्षित हुनुपर्छ भनेर बहस चलेको त लामो समय भइसक्यो, अब कहिलेसम्म चाहिँ यही बहस गरेर बसिराख्ने भन्ने कुरा हो कि।
4: यसमा पनि अघि हामीले प्रविधिको कुराकानी गर्यौँ, सबैको हात हातमा प्रविधि पुगेको छ, सचेत मान्छे पनि हुनुपर्छ, जाने मान्छेहरू उहाँहरूको त्यो स्तर पनि बढेको छ पहिलेको समयमा भन्दा अहिलेको समयमा, प्रविधिको पोजमा भइसकेपछि उहाँ अलिकति आफूलाई अपलिफ्ट पनि गर्नुपर्ने हुन्छ एउटा कुरा। अर्को कुरा भनेको वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन, वर्षै नै बढ़िरहेको छ होइन, त्यो दर बढ़िसकेपछि सरकारले पनि त्यहाँको उहाँहरूको सुरक्षाको लागि अलिकति प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो जुन भएको छैन। अर्को कुरो रेमिट्यान्स पनि वर्षेनी हिसाबले बढ़िरहेको छ। सबै कुरा हेर्दाखेरि चाहिँ यो वैदेशिक रोजगारी प्रतिको उत्साह र आकर्षण चाहिँ बढ़िरहेको छ, तर समस्या चाहिँ किन घटेको छैन? मुख्य कुरा त यो भनौँ न, प्रश्न त यही छैन अहिलेको समयमा।
3: प्रश्न यो त्यही त एकदम जटिल नै छ कि, यहीँबाट हामीलाई विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरि वैदेशिक रोजगारीका क्षेत्रमा कामहरू गर्दै गर्दाखेरि चाहिँ यो समस्या यो धेरै एक त अब यहाँ अवसरकै खोजीमा जाने हो सबैजना होइन, तपाईँले भन्नुभयो कोही अध्ययनका लागि गए पनि जुनसुकै प्रयोजनका लागि गयो भने हाम्रो उद्देश्य भनेको सोसल सेक्युरिटी सोसल प्रोटेक्सन फन्डका लागि हामी गइरहेका छौँ। त्यो कहाँनिर गएर जोडिन्छ भन्दा आर्थिकसँग गएर जोडिने, यी सबै कुराहरू अर्थसँग जोडिन्छन्। अनि समस्याहरू पनि त्यही नै छन्, फेरि जति धेरै ऊ भयो त्यति धेरै नै समस्याहरू चाहिँ आउने हुन्छ। अब यो पाटोलाई कसरी गर्न सकिन्छ भन्ने चाहिँ एकदमै त्यो जटिल नै छ के। हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ, अनि पठाउने उयोहरू हाम्रा एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। अनि हाम्रो कानुन नीति निर्माणको तहमा बस्नेहरूले पनि त्यही अनुसारको चाहिँ हाम्रो द्विपक्षीय श्रम सम्झौताहरूमा पनि त्यही अनुसारकै समय सान्दर्भिक रूपमा समय सापेक्षिक रूपमा चाहिँ त्यसलाई चाहिँ सुधार गर्दै होइन लैजानु चाहिँ पर्ने हुन्छ।
4: तल्लो स्तरदेखि आम व्यक्तिहरू पनि सचेत हुनु पर्यो र सँगसँगै पठाउने म्यान पावरदेखि लिएर सरकारले पनि नीति निर्माणमा अलिकति पहल गर्नु पर्यो। अर्को ठगीको कुरा पनि अलिकति गरौँ। हरेक दिन हामीले समाचारमा देख्न सक्छौँ यो यति फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले भर्खरै पनि हेऱ्यौं, समस्या गुनासाका पाटाहरू त्यसरी पनि आएका छन्, हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर, यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले?
3: यो त सधैँ नै त्यो जोखिम चाहिँ सधैँ नै कायम भइ नै रहन्छ होइन। अनि यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने कुराहरू हाम्रा यहाँका रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो होइन, अनि उता पुगिसकेको श्रमिक यहाँ त पैसा तिरेर आएको छु, काम नपाए पनि चाहिँ बस्नुपर्ने बाध्यता, खान त दिएको छ, काम पाइन्छ कि भन्ने आशाले बस्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ होइन। केही समय अगाडि कुवेत मा जानुभएको 5-6 जनाको एउटा टोली त्यसै गरी सम्पर्कमा आउनुभएको थियो, उहाँहरू डेलिभरीमा जानुभएको रहेछ, खानाको लागि 20 केडी प्रत्येक महिना दिइराखेको, अहिले 3 महिनासम्म चाहिँ कामै नदिएको। अनि त मैले कुराकानी गर्दाखेरि अब तपाईँहरूले चाहिँ के चाहनुभएको छ, नियम यो छ भन्दाखेरि उहाँहरूलाई त्यो बारेमा पनि थाहा रहेछ, कहाँ गएर उजुरी गर्ने सबै कुरा थाहा छ होइन। त्यो थाहा हुँदा हुँदै नै अब के हो त तपाईँहरूको चाहिँ समस्या के हो त, ल तपाईँहरूले चाहनुभएको चाहिँ के हो त भन्दा हामीलाई चाहिँ काम दिए हुन्थ्यो, हामी त काम गर्न आएको भनेर भन्नुभएको छ होइन। अनि किन त्यो कहाँबाट जोडियो भन्दा यदि उहाँहरूले पैसा पाउनु भएको थियो भने, यहाँबाट पैसा नतिरिकन जानुभएको थियो भने उहाँहरूलाई के गर्ने भनेर त्यही अनुसारको चाहिँ फलोअप गर्नुहुन्थ्यो उहाँहरूले। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन होइन, प्रमाण नभइसकेपछि स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, अनि त्यो अनि एजेन्टको मार्फत काम गरे हुन्छ, अनि मेन पावरसँग गर्दाखेरि मैले त यति पैसा ल्याएँ, जति कुरा गर्छ एजेन्टसित कुरा गर, मलाई चाहिँ त्यो एजेन्टले यति भन्दा दिएको छैन भनेर कुरा गर्दै जाँदाखेरि त्यसलाई के आधारमा ठगी भएको भन्ने छ। अर्को यहाँ पनि अब सरकारले कस्तो नीति बनाइदिएको छ भने सिडिओ कार्यालय मार्फत पनि उजुरी गर्न सकिने भन्ने कुराहरू पनि छन्। केही सिडिओ कार्यालयहरूमा उजुरी गर्न जानुभएका श्रमिक साथीहरूले त्यहाँबाट काम नभएर काठमाडौँ नै आएर चाहिँ धाउनु भएको पनि उदाहरणहरू हामीसित छ। साउदी अरबमा लामो समय चाहिँ दुःख पाएर नेपाल फर्किनुभएका श्रमिक साथीले सिडिओ कार्यालयमा गएर उजुरी हाल्नुभयो, सिडिओमा चाहिँ त्यहाँ सिडिओ कार्यालयमा उपस्थित हुँदा भएर चाहिँ कुराकानी गर्दै गर्दा एजेन्ट कहिले नआइदिने, सिडिओ कार्यालयमा नि नटेर्ने भइसकेपछि सिडिओ कार्यालय तपाईँ काठमाडौँ गएर उजुरी गर्नुहोस् भनेर पठाइदिएका घटनाहरू छन्। उहाँहरू काठमाडौँ आएर उजुरी गर्दै गर्दा म्यान पावरले चाहिँ ल 30-35 हजार कति रुपियाँ पैसा दिन्छु म, केस मिलाउँ जानुहोस् भनेर पठाउनु भएको छ, जबकि उहाँहरूको त्यो काठमाडौँ आउँदा जाँदा त्यहाँ चाहिँ यहाँ बस्दाखेरि नै त्योभन्दा बढी खर्च भइसकेको अवस्थामा चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कानुन बनाऊ, व्यवसायले लिने शुल्क रोजगारदाताबाट लिनुपर्छ, किनभने काम हामी त काम गर्न जाने श्रमिक हो होइन, हामीले किन पैसा तिरेर जाने? यो एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यतिथि एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, त्यो भएर चाहिँ यो व्यवसायहरूले लिएर आएको व्यतिथि हो, यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यतिथि भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर, अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
4: यति बेला हामी कार्यक्रममा देश परदेशमा छौँ। आजको बसाइमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालज्यू, तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ।
5: धन्यवाद सर।
4: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
3: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला होइन, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, हाम्रा दुई देश बीचका सम्झौताहरू होइन श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ, त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम हुनै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको होइन। त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ, यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू होइन, हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय नामाकरण भएर आएको छ, उहाँहरूलाई चाहिँ हामीले बेला बेलामा वैदेशिक रोजगारीमै रहनुभएका श्रमिक साथीहरूका चाहिँ समस्याहरूलाई राखेर उहाँहरूका गुनासा उहाँहरूका सुझावहरू राखेर हामीले चाहिँ बुझाउने गर्छौँ कि, डकुमेन्टेसनको काम हामीले अहिले पनि गरिराखेका छौँ, अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने यो सजिलो हुन्थ्यो, तत्कालीन अवस्थामा ठिक थियो होला, तर अहिलेको अवस्थामा त्यो पर्याप्त नहुन सक्छ नि त।
4: एउटा श्रमिकले आफ्नो समस्याको निवारण गरिदिनुहोस् म ठगीमा परे भनेर पटक पटक भनिरहँदाखेरि वर्षौसम्म पनि उहाँले न्याय पाएको अवस्था छैन क्या, समस्या त्यो छ
3: हो, पाउनु भएको छैन। अहिले पनि विभागको परिसरतिर जाने हो भने त्यहाँ ठगीमा परेर आउनुभएका श्रमिकहरू थुप्रै हुनुहुन्छ, राज्य निकायहरूले हामीलाई सरकारी निकायहरूले चाहिँ हामीले गर्दैछौँ भन्नुहुन्छ, गरी पनि राख्नुभएको होला होइन, पछिल्लो आर्थिक वर्षकै तथ्याङ्क हेर्ने हो भने पनि मुद्दाका चाहिँ सम्झिँदाखेरि होइन कहिले त्यो त फर्स्ट हुन पनि वर्षौँ लाग्ने समय छ, तर फास्ट ट्र्याकबाट चाहिँ कामहरू गराएर श्रमिकका मुद्दा के हो व्यवसायीसँग राखेर गर्नुपर्ने हो कि छुट्टै एउटा नियमन निकायहरू बनाएर चाहिँ त्यो श्रमिकहरूको चाहिँ हितका लागि गर्नुपर्ने हो कि, अनि हामी रेमिटेन्समा हिसाब गर्छौँ पैसा यति भित्रियो भनेर होइन, हाम्रो आर्थिक पाटो चाहिँ त्यो चलायमान त रेमिटेन्सले बनाइराखेको कुराहरू हामीले गर्दै गर्दाखेरि त्यो श्रमिकहरूको चाहिँ समस्याका लागि चाहिँ हामी किन बोल्न चाहिँ कमजोर भएर बसिरहेका छौँ होइन। अर्को कुरा अचम्म लाग्ने विषय चाहिँ जब हाम्रा श्रम सम्झौताहरू नवीकरणका पुनर् यो के भन्छ नवीकरण गर्ने अथवा नयाँ बनाउने भनेर कुराहरू गर्दै गर्दाखेरि चाहिँ त्यो श्रमिकले काम गरेर चाहिँ पाउने तलबमा पनि हामीले चाहिँ भेदभाव गरिराखेका हुन्छौँ कि, यहीँ बसेर यहाँको एउटा अधिकृतले खाने तलब र वैदेशिक रोजगारीमा गएर कमाउनेको तलब त हेरिदिनु पर्छ नि त राज्यले, ऊ परिवारसँग भन्दा टाढा छ, उसले काम गर्ने प्रकृति हेरिदिनु पर्यो, अनि यहाँको अनि महँगीलाई हेर्दैन सरकारले होइन, हजारमा हेरेर चाहिँ हिसाब गरेर हुँदैन नि त। हाम्रा श्रमिकहरूका कुराहरू त अहिलेको समय अनुसार त्यहाँको महँगी कस्तो छ, उसले त्यति तलब पाउँदै गर्दाखेरि उसले स्वस्थ खाना खान पाउँछ कि पाउँदैन, कस्तो ठाउँमा काम गर्न गइरहेको छ, यी कुराहरू पनि पुनर्विचार गरेर होइन, अनि हाम्रा ऐनहरू चाहिँ त्यो अनुसार पनि सुधार गर्दै लिएर गएर दूतावासहरूलाई पनि त्यही अनुसार प्रभावकारी रूपले चाहिँ अनुगमन गराएर काम गराउने हो भने त सजिलो हुन्थ्यो नि हाम्रा लागि पनि।
4: अब खोजे अनुसारको आम व्यक्तिले खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने होइन, व्यवस्थित रूपमा वैदेशिक रोजगारीमा जाउँ न त भनेर श्रमिकहरूलाई विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनु पर्ने, विदेश गएर पनि दुःख पाउनु पर्ने होइन, विदेश गएर दुःख गरेर कमाएको पैसा रेमिटेन्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नु पर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नु पर्ने, लास्टमा मलाई म दुःखमा पर्यो, म संकटमा पर्यो, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि दुःख पाउनु, वर्षौसम्म हुँदाखेरि पनि उसले न्याय नपाउनु, यो त ठिक भएन नि।
3: त्यही त यही कुरा हो कि, समस्या नै यहीँनेरि छ, हामी कहाँ कहाँ चाहिँ ठगिँदै ठगीमा पर्दै जानुपर्ने होइन, अनि मान्छे के हामीले कानून बनाएका छौँ, हामीसित यो यो छ, यस्तो गरिराखेका छौँ भनेर हाम्रा सरकारका निकायहरूले भन्दै गर्दाखेरि त्यो श्रमिकले कति चाहिँ न्याय पाएको छ, साँच्चै न्याय पाएको छ भनेर खोज्ने हो भने त्यो न्याय पाउनै गाह्रो छ कि त्यो न्यायको प्रणालीमै। अनि अझ कतिपय अवस्थामा त हामीले कस्तो पनि भेटेका छौँ भने कोही श्रमिक उजुरी गर्न जाँदाखेरि विभागले उजुरी नलिइदिएको होइन, अनि त्यहीँबाट चाहिँ श्रम के अरे म्यान पावरको कम्पनीलाई फोन गरिदिएको होइन, त्यो तिमीहरू विरुद्ध उजुरी गर्न आएको भन्ने कुराहरू, अनि त्यहाँ पुगे त्यो श्रमिक एउटा त्यहाँ पुगेको आधारमा चाहिँ उसलाई त्यहाँबाट फोन गरेर म्यान पावर आउनुहोस् हामी तपाईँको हिसाब किताब यहाँ मिलाउँछौँ भनेर म्यान पावरको कार्यालयमा बोलाएर थुनेर श्रमिकलाई चाहिँ यातना दिएका घटनाहरू पनि छन् क्या हामीसित। अनि त्यो उहाँहरूसित अब त्यस पछाडिको कानुनी पाटो के हुन्छ भनेर उहाँहरू वैदेशिक रोजगार पुनः विभागमा जाँदा मलाई यस्तो गरियो भनेर भन्दै गर्दाखेरि तपाईँको बन्द अब अर्को कानुन आकर्षित हुन्छ तपाईँ पुलिस केसतिर जानुहोस् भनेर चाहिँ पठाइन्छ, झन अल्मलिन्छ श्रमिक। अनि कहाँ जाने भन्ने कुरा छ क्या फेरि, अनि जब हामी दूतावास जाउँ कुरा सुनवाई हुँदैन भन्नुहुन्छ होइन, अहिले पनि मैले केही केसहरू तपाईँलाई देखाएँ केस स्टडीका रूपमा, एउटा च्यानल बनाएर होइन एउटा सिस्टममा लिएर गएर चाहिँ के भएको हो आउँछ हो हजार दिनको सयवटा केस आउँछ भने त्यही अनुसार चाहिँ हाम्रा के चाहिँ श्रमिकहरूको समस्या समाधानका लागि त्यो अनुसार राज्यले चाहिँ त्यही अनुसारको एउटा बनाएर कामहरू गर्नुपर्छ, उनीहरू साँच्चैमा परेका हुन् कि होइनन् होइन, हामी जस्ता चाहिँ उयोहरूलाई पनि राखेर ल तपाईँहरूले पनि श्रमिकहरूको चाहिँ के भएको हो त्यो बारेमा तपाईँहरूले पनि अलिकति तपाईँहरूको साइडबाट चाहिँ स्टडी गरिदिनु भयो भने अझ सहज हुन्थ्यो कि भनेर कुरा गर्नु भने हामी पनि तयार छौँ नि त त्यो विषयमा, श्रमिकले न्याय पाउनुपर्छ भन्ने विषयमा त हामी पनि त छौँ नि त, यदि साँच्चै समस्यामै पर्नु भएको रहेछ भने उसले न्याय पाउनुपर्छ होइन। कतिपय अवस्थामा त के पनि छ भने यहाँ सबै थोक बुझेर जाँदै गर्दाखेरि पनि अप्ठ्यारोमा परेका साथीहरू पनि हुनुहुन्छ कि अप्ठ्यारोमा पारिएका पनि हुनुहुन्छ, यहाँ चाहिँ तपाईँको उजुरी गरेकै भरमा चाहिँ उन्नु भएको होइन, म्यान सरकारले चाहिँ ल अब यो पैसा नलिई भनेर उनीहरूको श्रमिकलाई विदेश पुगिसकेपछि दुःख दिएका घटनाहरू पनि छन्, उहाँहरूलाई मिलापत्र गर्नलाई दबाब दिएर पत्र अब किनभने प्रमाण खोज्छ विभागले अनि ल यहाँ मैले सबै पैसा फिर्ता पाएँ भनेर साइन गर होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् क्या हामीसित।
4: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि?
3: यो एक त आफूसित सिपकै कुराहरू आउँछ होइन, अनि त्यसपछि एउटा सिप अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ, कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने होइन, अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको, अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि, त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ होइन। अनि अब स्काफोल्डिङमा काम गर्ने साथीहरू अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू अब अहिले त गर्मीको बेला छ होइन, पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन, अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन, उनीहरूको हप्की तप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नै काम गर्नुपर्ने उछ। अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधि युक्त चाहिँ हुनुपर्छ, त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने।
4: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयामबारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
5: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
6: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: क्लास टेकको 16th एनिभर्सरी।
8: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका
7: 16th एनिभर्सरी।
8: कस्तो गर्मी।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति। NMB Capital को वेबसाइट व नजिकै को NMB Bank को शाखा में गई आज SIP शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ़ने स्मार्ट तरीका। SIP मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी वैदेशिक रोजगारका वर्तमान चुनौती, नीति कार्यान्वयन, श्रमिक अधिकार र सम्भावित समाधानका विविध आयाम बारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
4: वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि जुन यहाँ नेपाल वैदेशिक रोजगार विभागले पनि प्रस्थान पूर्व भनेर यो अभिमुखीकरण तालिमहरू पनि दिइरहेको छ, यो चाहिँ साँच्चै प्रभावकारी छन्?
5: यो चाहिँ अब यो हुनुपर्ने सबैलाई भन्दा पनि एकचोटि विदेश गएर आइसकेको व्यक्तिहरूलाई त त्यति धेरै प्रभावकारी हुँदैन। अहिले कस्तो छ भने फेरि तपाईँको म विदेशबाट फर्केर आएँ, फेरि अर्को देश जानु खोज्यो भने हामीलाई त त्यहाँ सिकाइने भनेको अलिअलि कानुनका कुराहरू सिकाइन्छ। त्यो यो फेरि यो ठाउँ भनेको चाहिँ ठगिसकेपछि अन्तिममा जाने ठाउँ हो कि यो श्रमिक, एउटा श्रमिक सबैतिर ठगिसकेपछि त्यहाँ गएर चाहिँ त्यो क्लास लिँदै है भनेर बस्ने हो, 2 दिनको क्लास हुन्छ। ठिक यो नयाँ जान चाहनेहरूको लागि चाहिँ एकदम राम्रै हो। किन राम्रै हो भन्दा अझै पनि अपर्याप्त छ कि जस्तो लाग्छ। यो हामीलाई त्यहाँनिर अब सिट बेल्ट बाँध्ने होइन, अनि कानुनका कुराहरू पनि अलिअलि सिकाइन्छ, रहन सहन भाषा धर्म संस्कृतिका कुराहरू बुझाइन्छ। तर यो मात्रै चाहिँ अझै पनि प्रभावकारी चाहिँ नहुन नै सक्छ। अनि अहिले जस्तो फिजिकलै गरिराख्नुपर्छ जस्तो पनि लाग्दैन, अब अहिले त डिजिटलाइजेसनको जमाना छ, मोबाइलबाटै गरेर होइन त्यहीँबाट असिस्टेन्ट लिएर काम गर्ने वातावरण भयो भने अझै त्यो 2 दिनको समय पनि बच्न सक्थ्यो कि श्रमिकको लिनु चाहिँ पर्छ, यो होइन लिनु चाहिँ पर्छ कि, किनभने चारवटा कुरा उहाँहरूले सिक्नुहुन्छ, भोलि आइ परेको खण्डमा चाहिँ कसरी अप्लाई गर्ने ती कुराहरूलाई भनेर बुझ्न पनि सजिलो हुन्छ। तर यो भन्दै गर्दाखेरि यो लास्ट आवरतिर भएको हुनाले उहाँहरू एकदम रस टाइममा हुनुहुन्छ कि सपिङ गर्न जानुपर्ने हो कि आफन्तलाई भेट्नुपर्ने हो कि, मान्छे यहाँ बसे पनि दिमाग चाहिँ चारतिर घुमिराखेको हुन्छ, अनि त्यो लिइराखेर त्यो राम्रोसित सूचनाहरू चाहिँ ग्रहण गरिराख्नु चाहिँ उनीहरूलाई चाहिँ गाह्रो भइराखेको हुन्छ कि जस्तो लाग्छ। यी कुराहरू पनि अब चाहिँ हामीले बिस्तारै हाम्रो स्थानीय तहहरूसँगै लिएर गएर समन्वयमा कामहरू गर्न सक्यो भने अझ सहज हुन्छ जस्तो लाग्छ कि।
4: यो अर्को भनेको नेपाली दूतावासहरू, उहाँहरूको पनि पटक पटक अब द्वन्द्वको बेलामा पनि नेपाली दूतावासले खासै प्रभावकारी समन्वय गर्न सकेन, काम गर्न सकेन भन्ने गुनासो सुनिएको थियो, कतिको भनौँ न सहयोग गरिरहेका छन् जस्तो लाग्छ?
5: अब उहाँहरूले आफ्नै लिमिटेसन छ भन्नुहुन्छ सधैँ होइन, सधैँ नै यही कुरा हो कि मैले म पनि 2009 कतार गएको, अहिले फर्केर आएँ 2020 होइन, बीचमा 1-2 वर्ष नेपाल बसे पनि पुनः जाँदै गर्दाखेरि पनि त्यही सुनिन्थ्यो कि अब हामीसित स्रोत र साधनको कमी भनेर भन् चाहिँ ती कुराहरू आइराखेका हुन् र ती कुरा अहिले

0: पनि छन्। अनि उहाँलाई एउटै कुराको डर चाहिँ अब के हुँदो रहेछ भने बेरोजुरुमा परिने पो हो कि भन्ने टाइपका के स्रोतको त्यहाँनिर रिसोर्स खर्च हुने बित्तिकै होइन त्यो प्रपर्ट कहिलेकाहीँ डकुमेन्टेसनका कुराहरू आउँछन्, त्यो पुरा नहुँदाखेरि चाहिँ बेरोजुमा जान्छ फेरि, अब त्यति नराखे यहाँ फेरि दोस्तै हुन्छ। अनि र त्यही कारण त्यसैले आधार मानेर पनि अनि उहाँहरूले चाहिँ अब कामहरू गर्दै गर्दाखेरि पनि कति ऊ छ भनेर काम गर्नु परिरहेको अवस्था छ। अनि दूतावास अब एक ठाउँमा हुन्छ, त्यो त सबैतिर त पुग्न पनि गाह्रो छनलाई। हाम्रो दूतावासहरूले अब केही कूटनीतिक पहल गरी पनि राख्नु भएको छ होइन, नभएका पनि भन्न मिल्दैनन्। अनि अब भएको छ भनेर चित्त बुझाउने ठाउँ चाहिँ छैन,
1: अलिकति जटिल नै विषय नै छ अब
0: हामीले गरिराख्नु भएको छ, गजब काम गर्नु भएको छ भनेर भन्ने ठाउँ चाहिँ छैन,
1: खुसी हुने क्षेत्र भनेको छैन। अब जीवस दुःख पाउने भनेको विदेशमा गएर श्रमिक नै रहेछन् भन्ने कुरा पुष्टि भइसक्यो,
0: त्यो पुष्टि छ के, त्यो एकदमै छ। अनि त्यसलाई भनौ न अब यो सबै कुरा गरेर जोडिँदै गर्दा हाम्रा रेमिटेन्समा हामीले चाहिँ हिसाब गर्दै गर्दाखेरि हामीले त्यो रेमिटेन्सको ग्राफ चाहिँ हेर्दै गर्दाखेरि चाहिँ हामी खुसी हुनुपर्ने। अनि त्यो रेमिटेन्स भित्रिँदाखेरि त्यो एउटा श्रमिकको चाहिँ कति पसिना मेहनत होइन रगत पसिना बगेको उसमा चाहिँ हामीले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेर त्यसको ग्राफ हेर्ने हो भने कति होला त, अनि त्यो सजिलै आएको रेमिटेन्स हो र त्यतातिर चाहिँ हेरेर अनि हाम्रा निकायहरूले काम गरिदिने हो भने त श्रमिकले पनि ए ठिक छ है राम्रो छ भनेर चाहिँ भन्ने बात आधार त हुन्थ्यो।
1: यो अर्को भनेको श्रम सम्झौता, यो नेपालले जति पनि देशहरूसँग श्रम जति देशहरूमा श्रमिक पठाइरहेको छ ती सबै देशहरूमा श्रम सम्झौता भएको छैन, र जति पनि देशहरूमा श्रम सम्झौता भएको छ त्यो चाहिँ किन आवश्यक छ र त्यसले चाहिँ के फाइदा मिलेको छ?
0: त्यो त अझै पनि आवश्यकता यो श्रमिकहरूको हितको लागि भनेर सरकारहरूले द्विपक्षीय रूपमा काम गर्नको लागि सहज होस् भनेर बनाइएको हो। तर त्यो कुराहरू हेर्दै गर्दाखेरि हाम्रो सरकारले त त्यो जति काम गर्नुपर्ने हो त्यो कामै हुन सकेको छैन। त्यही गन्तव्य देशको सरकारले सदा सहायता देखाएर काम गरेको खण्डमा हाम्रा श्रमिकले राहत पाउने होइन, हाम्रो राज्यका तर्फबाट हेर्ने हो भने त होइन तलब तोक्नु पर्यो भने पनि होइन एउटा नेपाली श्रमिकलाई न्यूनतम आजको दिनमा चाहिँ यति स्यालेरी हुनुपर्छ है भनेर तलब तोक्दाखेरि पनि त्यो दिल खोलेर तलब तोक्न सक्दैन क्या, आज त्यहाँको महँगीको हिसाबै गर्दैन, हिसाब किताबै थाहा छैन होइन, त्यहाँ लिभिङ कस्टका कुराहरू आउँछ नि त। एउटा श्रमिक काम गर्न जाँदै गर्दाखेरि उसले चाहिँ कति कमाएर कति जोगाएर पठाउन सक्छ भन्ने हिसाबै हुँदैन क्या, न्यूनतम यति हुनुपर्छ भनेर त कमसे कम तोकिदिनुपर्छ। मैले पनि यो विषयमा धेरै साथीहरूलाई सोधेको थिएँ कि यो जब दुबईसँग युएईसँग चाहिँ नेपाल सरकारले चाहिँ एकतर्फी रूपमा चाहिँ प्रस्ताव गरेर यतिभन्दा तल चाहिँ हामी श्रम स्वीकृति गर्दैनौँ भनेर भन्दै गर्दाखेरि के छ त भनेर चाहिँ विभिन्न देशका साथीहरूसित कुराकानी गर्दाखेरि उहाँ 128-130 साथीहरूले रेस्पोन्स गर्नुभएको थियो त्यो पर्याप्तै भएन महँगीका कारणले गर्दाखेरि, महँगी थिएन भने ठिकै छ, महँगीलाई पनि हेर्नु पर्यो, हामी त कमाउन आएको हो, दुई चार पैसा जोगाउन आएको हो, यहाँ जति महँगी छ नेपालमा पनि त्यस्तै छ होइन। आज पैसा 1 रुपियाँको 40 दिराम के अरे उता यताको 1 रियालको चाहिँ 40 रुपियाँ पुग्यो भनेर खुसी हुने ठाउँ नै छैन नि, महँगी छ यहाँ अहिले यहीँ पनि हामीले यति तलब पाउँदै गर्दाखेरि पनि पहिला कति जोगाइन्थ्यो अहिले कति जोगाइन्छ भन्ने कुरासँग सरकार हो, हामी जोगाउने हिसाबले हो भने पैसै जोगाउन सकिराखेका छैनौँ र त हाम्रो चाहिँ बसाइ लम्बी राखेको छ।
1: कति छ नेपाली श्रमिकहरूको न्यूनतम पारिश्रमिक त सरकारी हिसाब गर्दाखेरि
0: कतारमा हिसाब गर्दाखेरि कतारमा अध्यक्ष श्रमिकको 1000 रियाल हो अनि त्यसपछि खानाको लागि 300 र यदि रोजगारदाताले बसोबासको स्थल उपलब्ध नगराएमा 500 थप दिनुपर्ने भनेर 1800 छ होइन, सबै थोक उपलब्ध गरायो भने न्यूनतम 1000 भनेर छ कि कतारको हिसाबमा कुरा गर्दै गर्दाखेरि त्यो पनि कतार सरकारले बढाइदिएको तलब मान हो कि।
1: अहिलेको समयमा यो श्रम स्वीकृति अन्य देशहरूसँग लिनुपर्ने हो कि अब पुरानै श्रम स्वीकृति भएका देशहरूसँग भनौँ न समन्वय भइरहेका देशहरूसँग चाहिँ अझै त्यो देशका श्रमिकहरूलाई चाहिँ अझै व्यवस्थापन गर्नुपर्ने के अरे गर्नुपर्ने हो कि के देखियो अहिले चाहिँ
0: मान्छे यस्तो अन्य देशहरूसित पनि गर्नुपर्छ अवसरका खोजीहरू मेरो बुबा हिजो इन्डिया जानुभयो म आज कतार गएँ होइन मेरा भाइहरू युरोप गए होइन अब अहिलेको यो ट्रेन यसै गरी चलेको हो क्या हाम्रा हजुरबुबाहरू इन्डिया हुँदै जानुभयो भने हाम्रा बुवाहरू त्यही अनुसारको गन्तव्य खोज्दै गर्दाखेरि त हामीले यिनै देशहरूमा मात्रै चाहिँ सीमित रहनुपर्छ भन्ने कुरा होइन अहिले मान्छेको पढाइ सिप दक्षता योग्यता सँगसँगै मान्छेले सोसल सेक्युरिटी प्रोटेक्सन खोजेर लाग्ने मान्छेहरू पनि थुप्रै हुनुहुन्छ होइन त्यो कहाँ छ भन्दा अहिले युरोपमा देखेर जानुभएको छ यहाँबाट युरोप पठाउँदै गर्दाखेरि पनि संस्थागत रूपमा राम्रोसित पठाउन सकेकै छैन त्यो राज्यले नै त्यो अलिकति लुपहोल छोडिदिएको छ कमाई खाउन्न भनेर छोडेको हो कि अलिअलि हामीले नि पाइरहेका छौँ भनेर छोडेको हो कि यसलाई व्यवस्थित गरेर गर्ने हो भने त श्रम बजार त तपाईँको चलायमान त हुन्छ हेर्नुहोस् हामीलाई त वर्षेनी चाहिँ श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन त्यहाँ काम गर्ने वातावरण त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन श्रमिकले जोगाउने पैसा अब कमाउने कमाई मात्र हेरेर भएन कि जोगाइ हेर्नु पर्यो हामीले त त्यहाँबाट कति जोगाउन सक्छ अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यका निकायहरूले कसरी कहाँ कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो क्षेत्रमा पनि भयो भने भोलि यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ
1: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन सिप पनि हुँदैन झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो यो समस्या चाहिँ कतिको जटिल हो
0: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन लगेर किनभने महिलाका कुरा जनजीविको कुराहरू पनि जोडिन्छन् क्या यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन् पहिलाको जस्तो समय छैन हामी सबैजना चाहिँ सशक्तिकरण छौँ आफ्ना अधिकारका बारेमा पनि अलिक धेर थोर ज्ञान राख्छौँ होइन म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन विभिन्न परिबन्धमा परेपछि मान्छे एनजिओ होइन त्यो परिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेर केही छैनन् होइन गलत तरिका अप्नाउनु परेको छ त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार किनभने उता पनि एजेन्सीहरू छन् के कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने हो श्रमिक होइन यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भन्ने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनुपर्छ हाम्रा महिला श्रमिकहरूलाई यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने नेपालमा घरमा काम गरेर जस्तो सजिलो होइन नि त डिजिटलाइजेसनको समय आइसकेको छ एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन मोबाइलबाट ह्यान्डल हुन्छ अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ, बच्चा हेर्ने हो भनेपछि यहीँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन। कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर, त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन। हामीलाई किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो, अनि त्यो कुराहरू नै जान्नु हुँदैन, अनि यहाँबाट जाँदै गर्दा ती सामानहरू त महँगा हुन्छन् होइन। कुनै एउटा बिग्रियो भने, टुटफुट भयो भने, अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले, उच्च बिचार उसलाई त थाहा छैन मैले त किनेर लिएर आएको हो यो मान्छे, काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर, अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले। त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन, अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन, एन्जाइटी हुने होइन, अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन्। यिनै कारणहरू चाहिँ यहाँले नेरी आएर जोडिन्छन् कि। त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त, अधिकार छ, त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजात विहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि। दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि, कर्मचारी यहाँबाट नि पठाउनु पर्यो हाम्रो होइन, अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन, नेपाल सरकारले मलाई तलब दिइराखेको छ भनेर मात्रै सोच्नु भएन कि, सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनुभयो भने सजिलो हुन्छ।
1: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द चलिरहेको छ, अझै पनि अब यो कहिलेसम्म चल्ने यो अझै निश्चित छैन, टुङ्गोमा लागिसकेको छैन। अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो, त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ। र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो। म त्यही प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु, यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध?
0: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, यी एकअर्का बिच जोडिएकै कुरा हो जस्तो लाग्छ मलाई चाहिँ होइन। किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो, यो के हिसाबले बन्द भएको होइन? एक हिसाबले सोच्दाखेरि त हो, एउटा हाम्रा श्रमिकका हकहितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोच्या हो कि जस्तो लागेको थियो क्या त्यतिखेर। अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो, श्रम स्वीकृति सकिएको होइन, कतिलाई त्यो थाहै छैन, अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो, र ठिक छ नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नै असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त होइन, जागिर जान सक्छ भनेर। हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो हामीले पनि धेरै चाहिँ उ गऱ्यौँ। ठिक छ, बन्द गर्ने हो भने नयाँ पुरानो सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ होइन, बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनुभएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिनु सक्नु पर्यो कि त राज्यले। होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, म नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन, तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो होइन। पछि अब सरकारले खोल्यो पनि, अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहीँ ठगीमा पर्नु भने के बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ। किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला,
1: उद्देश्य
0: पुरा हुन्थ्यो उसको। यहाँ पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसातिर आफैलाई बेचिन परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त
1: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
0: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ होइन, यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ। यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन्, पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन, यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ र त्यो सुझावलाई नै हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ कि र आर्थिक भारका रूपमा।
1: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
0: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो, त्यो म्यान पावर चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ होइन, ब्लकेड छ कि खोलिएको छ कि होइन, के हो त, लट नम्बर त्यहीँ छ, लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ खाँदैन, कति पुरानो लट नम्बर हो, अन्त सरकारको चाहिँ अब श्रमालानको कल सेन्टर लिएर आइएको छ, कल सेन्टरकामा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन। पहिला आफू पनि जागरूक हुनुपर्छ होइन, आफू चाहिँ केही पनि नगर्ने, कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु, मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु, अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्न मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँलाई अलिक चित्त बुझिरहेको छैन नि, यो नम्बर पनि हो है, यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ, अनि उहाँहरूले फोन गर्नुहुन्छ, त्यसपछि कतिपय अवस्थामा त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि, अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन, अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भनेर भन्ने लाग्थ्यो, तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो, सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ, किनभने त्यो छ नि त प्रविधि होइन, त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यो अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहाँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई।
1: हजुर, हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो, त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा, पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढ़िरहेको छ, के कारण होला पछिल्लो समय? हुन त अब तपाईँले अलिकति बीचमा पनि जोड्नु भएको छ, मेरो बुवा अथवा हजुरबुवाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो, हामी चाहिँ अलिकति खाडीतिर गयौं र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलिक विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर, युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा?
0: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ, कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन, अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ, फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ, सोचै त्यही हो अधिकांशको, अनि त्यसैलाई ऊ बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने अझ नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ, सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ, तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन, अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको, आर्थिक अवस्था अलिअलि सुध्रिया छ, अनि उहाँले अब कति वर्ष बस्ने, यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थियौँ भने त कारसार बनिसक्थ्यो होला होइन, परिवार पनि लगिसकिन्थ्यो होला, कमसेकम साथमै हुन्थ्यो, सेटल भइन्थ्यो, अनि त्यो सोच लाग्छ, अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा बिचरा त्यो 6 महिना घर नपठाइकन आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ, अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ, उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन, अधिकांश त हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ, अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ त्यो भिडियो हेरे भने चाहिँ पैसा पुर्याउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ। यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोड्दै, यो चाहिँ युरोप जानुको मुख्य कारण भनेकै सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई, नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्रा मान्छेहरूलाई उदियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर, त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ, धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ, तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गर्यौं। अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ, विशेष गरी जाने सोच बनाउनु भइरहेको छ उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ?
0: जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो, कमाई कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सबै कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइलागेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश के अरे कुन म्यान पावरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन, यी कुराहरू पनि हाम्रा घर परिवारका सदस्यलाई म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनुपर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस् एक नम्बर कुरो, अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा बोर्ड के अरे वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस् यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्राक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै होइन, त्यहाँका हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित, त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स कि यो इन्टरभ्यूको प्रोसेसको इन्टरभ्यूको बेलामा तपाईँलाई के भनेको थियो त्योसँग मेल खाइरहेको छ कि छैन त्यो कन्ट्राक्ट पेपरमा लेखिएका कुराहरू त्यो चाहिँ थाहा पाइराख्नु पर्यो कि एक एक हेर्नु पर्यो, नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्नु पर्यो अनि साइन गर्नु पर्यो, जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा नियम कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ, हामी काम गर्न जाँदैछौँ त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन होइन, भनेको तलब पाइराखेको छैन, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो, यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो भुलुज्जत गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन, त्यहीँ छ लेबर कोड छ अनि हाम्रो एमबेसीहरू छन्, एमबेसीहरूमा गएर यस्तो यस्तो भयो मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो होइन, प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो, ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ अगाडि कानुनी रूपमा अगाडि बढाउन सक्यो, त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन् प्रक्रियाहरू छन् होइन, के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो, तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि।
1: हुन्छ महेश्वरजी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल।
2: आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैं उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्ने कोशिश गर्छौ। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाली पनि बिदा माग्छु। नमस्कार।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
7: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।
11: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिवरबाट 250 सुंगुर बंगुर मरे, फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो, 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीगुप्ते वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सी पनि पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिसकेको छैन। औषध मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै सड़क विभागले राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी तयारी गरेको छ। विभागले कार्ययोजना बनाएर मुख्य सड़क ठप्प भए तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्ने गरी खाका तयार पारेको हो। मुख्य गरी पृथ्वी राजमार्ग वर्षामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै विशेष पूर्व तयारी कार्ययोजना लागू गरिएको छ। यो राजमार्गको नागडुंगा मुगलिन सड़क खण्ड अहिले विस्तारको क्रममा छ। यो खण्डमा विगतका वर्षभन्दा यसपालि जोखिम उच्च छ। सड़क बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। नागडुंगा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना अर्थात एक्सन प्लान लागू गरिएको सड़क विभागले जनाएको छ। अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो काटेर सड़क खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। राजमार्ग अवरूद्ध भएको अवस्थामा नागडुंगा, बैरेनी, कुरिन्टार र मुगलिन लगायत सम्भावित क्षेत्र जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्सकाभेटर, लोडर र पर तयारी अवस्थामा राखिएका छन्। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्ला को सीमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 6 बजेसम्म 12 घण्टा रातमा र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमेरे भन्ज्याङ क्षेत्रमा हरेक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। पंखुवा सभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोङ एक तल्लो छेदोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिचोङ एक शिशुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपाल राज मेवाहाङले जानकारी दिनुभयो। नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बाढ़ी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष मेवाहाङले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
13: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
12: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भाग दौड़ नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
13: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
12: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
13: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युवा ओर आईटी सर्भिलेन्सका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5 लाख धरोटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक कार्यालयसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियार 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुना रेग्मीको फार्मका 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुंगाका धनकुमार गुरूङको फार्मका 60 वटा बंगुर 2 हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 का फार्ममा रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षाका उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्ने गर्छ। किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ। अब विदेशको खबर। जर्मनीमा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र 30 शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले नेदरल्याण्डस र मोरक्को बीचको खेल चलिरहेको छ। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा पुगेको छ र अतिरिक्त समयको पनि पहिलो 15 मिनटमा दुवै टोलीले थप गोल गर्न सकेका छैनन्। यसअघि डच टोलीले अग्रता जोगाउन सकेन। नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गापको गोलमा अग्रता बनाएको थियो तर मोरक्कोका लागि खेलको इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काए। फिफा विश्वकप फुटबलमा 4 पटकको विश्व विजेता जर्मनी भने पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको खेलमा उपाधि दावेदार जर्मनीको यात्रा अन्तिम 32 मै रोकियो। पाराग्वेसँगको खेलमा निर्धारित समय र अतिरिक्त समयमा बराबरी 1-1 गोल हुँदा खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा पुगेको छ। त्यस्तै गैराती भएको खेलमा ब्राजिलले जापानलाई 2-1 गोलले पराजित गर्दै अन्तिम 16 मा स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा गार्बियल मार्टिनेटीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सि केही ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्यपहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिभरबाट 250 सुंगुर बंगुर मरे। आममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी।
15: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर। मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
16: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
15: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
16: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: Mania.
1: Extreme energy drink.
2: सूचना यही असार 20 गते तेस्रो शनिवार को दिन
3: सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
6: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान सार्वजनिक रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455-3698-4।

0: me a
1: extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
6: हो र दाजु, कहाँ गएर कसलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
6: हो, त्यही गएर
7: सूर्जन रोकाईलाई भेट.
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो.
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
8: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डीरोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
9: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
8: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
10: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज.

0: के तपाईँ उपचार गर्दा गर्दै हिँडिराख्नु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24200।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
0: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
1: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
0: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
2: रेडियो भेरी एफएम।

तो काम पनि भयो एकदमै गाह्रो भयो न गोरु बुवाले अब घर जाने बेला पनि भयो अब कति काम गर्ने भनिन्न राख्नु पर्यो नि

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404719 र 9858551715
4: सूचना
5: यही असार 20 गते तेस्रो शनिबारको दिन
6: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
6: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन उदास हुने आतिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ
6: सम्पर्क मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन 083-521-987 र मोबाइल 9858-50-696
8: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने भइसक्यो
9: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
8: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
8: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
9: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
8: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
9: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि
8: हो त्यही गएर
9: सूर्जन रोकाईलाई भेट
8: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
9: लकी पिराक फोन नम्बर 9820 29
10: 93 48 98 20 29 93 48
11: एसई सक्यो अब रमाइलो सुरु भयो
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
11: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
12: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
13: नेपाल टेलिकम राष्ट्रको संचार
14: सबैको मन सुने
13: रेडियो भेरी एफएम

0: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सिग्रेट सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405019 र 9858517015।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेर बेला मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत, फोन नम्बर 083-590-693।
6: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-1936 र 98-488-966।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिन चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी

0: ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
0: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
2: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: सूचना
0: यही असार 20 गते तेस्रो शनिवारको दिन
4: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
5: नशा रोग विशेषज्ञ डाक्टर
4: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाने मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: एसई सक्यो, अब रमाइलो शुरू भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: सबैको मान सुने
8: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: 95 कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि
3: हो
4: त्यही गएर सूर्जन रोकाईलाई भेट
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
4: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
6: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 9855-51960 9841-19336 र 9848-28966
7: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्तामा न्या?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
6: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा आधा सार सकिँदा सुर्खेत र दैलेखमा धान रोपाई निकै कम, प्रदेशभर 28% रोपाई हुँदा जुम्लामा सबैभन्दा बढ़ी 95% रोपाई सकियो, आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविदहरूको भनाई, सचेतता अपनाउन आग्रह, र फिफा विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 पुग्दा उपाधि दावेदारका रूपमा हेरिएका जर्मनी र नेदरल्याण्ड बाहिरिए। यस वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा आधा सार सकिँदा पनि सुर्खे दैलेख लगायत कर्णालीका धेरै जसो जिल्लामा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतका कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा अहिलेसम्म 12,155 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल सम्भावित क्षेत्रफलको करिब 28.15% रहेको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा माथिल्ला कर्णालीका जिल्लामा रोपाई उल्लेखनीय रूपमा भएको छ। सबैभन्दा अग्लो स्थानमा फल्ने तथा चिसो सहने सक्ने प्रसिद्ध मासे धान खेती हुने जुम्लामा 95, डोल्पामा 92 र हुम्लामा 75% तथा मुगुमा 68% रोपाई सम्पन्न भएको छ। यस्तै कालीकोटमा 48, रूकुम पश्चिममा 35, सल्यानमा 43 र जाजरकोटमा 20% रोपाई भएको छ। तर कर्णालीमै सबैभन्दा बढ़ी धान उत्पादन हुने सुर्खेतमा भने सबैभन्दा कम जम्मा 6% मात्र रोपाई भएको छ भने दैलेखमा 12% हारारीमा रोपाई सकिएको निर्देशनालयको तथ्याङ्क रहेको छ। कृषि विकास निर्देशनालयका निर्देशक क्षेत्रबहादुर रोकाले माथिल्लो कर्णालीमा मार्सी धानको रोपाई लगभग पूरा भएको बताउनु भएको छ। तल्ला जिल्लाहरूमा मनसून सक्रिय भएसँगै अब रोपाईले गति लिने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविदहरूले अनुमान गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले यसबाट सचेत रहन सबैलाई आग्रह पनि गरेको छ। यस्तै विपद न्यूनीकरण प्राधिकरणले लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षाको सम्भावना रहेकाले विपद र पहिरो आउन सक्ने भन्दै सावधानी रहन सम्बन्धित सबैमा अपील गरेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको बताइएको छ भने कर्णाली प्रदेशका थोरै ठाउँमा पानी पर्ने बताइएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापी प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आर्यगोप्टे वर्षाको समेत सम्भावना रहेको पनि विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिमी तराईमा अलि बढ़ी सावधानी अप्नाउनु भनेको छ। अब का केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान, बहाव र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले सचेतता अपनाउन सम्बन्धित सबैलाई प्राधिकरणले आग्रह गरेको छ। नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गर्न सफल भएको छ। नाटकीय बनेको पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्डसलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। निर्धारित र अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। दुवै टोलीका दुई दुई खेलाड़ीले पेनाल्टीमा गोल गर्न सकेनन् भने मोरक्कोका गोलकिपर यासिनो बोनो नायक बन्दै एक प्रहार उत्कृष्ट बचाव गर्न सफल हुनुभयो। यस्तै उपाधि दावेदार ब्राजिलले एसियाली पावर हाउस जापानलाई पुनरागमन 2-1 ले पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राबियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनु भयो। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि 29 मिनटमा जापानले 1-0 को अग्रता बनाएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजिमिरोले हेडर मार्फत गोल गर्दै खेल एक एकको बराबरीमा ल्याउनुभयो। बराबरी पछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राख्नुभएको थियो। तर खेलको अन्तिम मिनटमा मार्टिनेलीले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गर्नुभयो। अब ब्राजिलले अन्तिम स्वरमा नर्वे वा आइभरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुनु परेपछि चार पटकको विश्वकप विजेता जर्मनी बाहिरिएको हो। प्रतियोगितामा आज राति पौने 10 बजे नर्वे र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुनेछ। हवस् थारीलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, केही गर्ने
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के रे, के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर
4: सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5601 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सोसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: Say hello. Let's go. 6.9 inch ko standard display, AI powered camera, Vivo Circle warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath, thap atyadhunik visheshta harule. Tapai ko man jitna barambar.
1: SE sakyo, aba ramailo suru bhayo.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपैया 80 पैसा ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
3: नेपाल टेलिकम राष्ट्रको संचार

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा
0: सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।

0: क्षेत्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: Extreme energy drink.
1: यो रोगले पनि मरुमा बाँच्नु बनायो क्यारू र कसहरू भएको छ मेरा दिनेशे यी बाइजना भए
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
6: रेडियो भेरी एफएम

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858654555।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी ए सेभेन मा 5200 mAh तथा रेडमी ए सेभेन प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, सँगै गर्ने भइसकेको छ।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सुरजन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
2: लकी पिराग फोन नम्बर 9820293948 9820293948।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा संचालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0383525414, मोबाइल 9855190960, 9841919336 र 9848298966।

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-55606।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालो
4: रेडियो भेरी एफएम एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूर पश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा। आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट। समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स पेनाल्टी सुटआउटमा पराजित, मोरक्को अन्तिम 16मा। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको छ। यसै गरी यी प्रदेशको पहाड़ी क्षेत्रमा पनि मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको ताराताल, मानपुर, बाँकेको बेलभार, नेपालगंज लगायतका क्षेत्रमा ठूलो पानी परिरहेको हो। ठूलो पानी परेका क्षेत्रका मुख्य नदी महाकाली, मोहना र राप्तीले सतर्कता तह पार गरेका छन्। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। आज झापा, इलाम्पा, सरतापलेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम बाढ़ी आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरै जसो साना नदीमा बहाव बढ़नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। यसै गरी पर्सी पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण अहिलेसम्म 40,000 भन्दा धेरै हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 का केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो। ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाको उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार पसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ।
आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो भने अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध। भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका 12 ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पन्छाउने काम भइरहँदा कान्ति लोकपथकै भीमभेदी गाउँपालिका 8 भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौं चल्ने गाड़ी रोकिएका छन्। यसैगरी दार्चुलाको पनिबाज क्षेत्र तेर्छाल लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत तत्काल कुनै वार्ता नहुने जनाएको छ। इरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बरकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16 पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्ड्सले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम, बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट, समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो, आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड पेनाल्टी सुट आउटमा पराजित, मोरक्को अन्तिम 16मा। 12:12 नेपाल खबर सकियो। 3:00 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउनुहोला। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-44-36।
8: हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइस, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-6501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
2: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Charakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Charakya Pathshala, empowering minds, inspiring futures.
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
5: रेडियो भेरी एफएम

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
5: भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-688-84-566।
6: रेडियो भेरी एफएम।

0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो?
6: लटी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
3: रेडियो भेरी एफएम।

0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
3: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
5: Extreme energy drink.
6: Time check. Aile thik, 1 baje ko cha.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 र 97054769
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414 मोबाइल 98581960 98481936 र 98488966।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रिभेटमा गएर आएँ के। यो देखेनौ यो यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
7: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6650001 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: 6.9 इंच को शानदार डिस्प्ले, एआई पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
2: नटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: भर्ना खुल्यो
4: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
3: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन HA, पीसीएल इन ल्याब टेक्निसियन CMLT, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
5: रेडियो भेरी FM।

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
7: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
7: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
8: Radio Bhedi FM, Radio Bhedi FM,
9: Radio Bhedi FM, 98.6, 102.7 MHz.
10: Extreme energy drink, time check. Aile thik 2 bajeko cha.
11: Extreme energy drink, taste the difference, feel the energy.

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 9840044631.
4: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण उपचार पुनस्थापना.
5: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
4: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 9858-20935, 9862-29133 र 9855-55606.
6: रेडियो भेरी एफएम

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के रे, के भन्छ नि दाजु? मैले त कुरै बुझिन त।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
2: लकी पिराग फोन नम्बर 9820293948, 9820293948।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
5: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
6: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
5: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
7: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40719 र 98580-51715।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51960, 98-481-3636 र 98-488-9066।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू:
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: खुशीको खबर
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु विशी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
4: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-688-84-566।
6: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
7: लोक सेवा आयोगका किताबहरू
6: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
8: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर
9: 083-5131-1.
10: Extreme Energy Drink.
9: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसभाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव थापा मगर र पूजा बास्तोला निर्वाचित। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके, बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 जना विज्ञ सदस्य मनोनित। वन मन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। चिनिया व्यापारी गो बनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइभरी कोष्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 जना पक्राउ। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका 2 जना सदस्यको नाम हटाउँदै राजसपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम, उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको, सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया, बर्दियाको रारा ताराताल र मानपुर, बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके, बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइनस्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनित गर्नुभएको हो। कोषको संचालक समितिमा मनोनित भएका अन्तर्राष्ट्रिय सदस्यहरूमध्ये लर्ड क्यामोस विलियम स्टोनर र एरिक डाइनस्टाइन नेपालको संरक्षण इतिहाससँग जोड़िएका व्यक्तित्व हुनुहुन्छ। कोषको अध्यक्षमा भने मन्त्री चौधरीलाई नै जिम्मेवारी दिइएको छ। 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका 3 अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसैगरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556-94-33-493-555।
9: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत तीन निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोशाक, रोल कपड़ा, कफी बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घर जग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा गो चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी न्यायाधीश एनालिसा टोरेसले गोलेन चीनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी योजनाहरू सञ्चालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। अब खेल खबर, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 14:45 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान 17:45 मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देश बीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्माले जनाएको छ। उनीहरूको साथबाट झण्डै 35,000 अमेरिकी डलर जफत गरिएको तथा 6,40,000 डलर भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिप्ट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथु वेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। चिनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।

0: Mania.
1: Extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009906-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वसीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: Radio Veri FM, Radio Veri FM,
10: Radio Veri FM 98.6 92.7 MHz।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीज एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन कीटनाशक औषधि सिसाको एक्वेरियममा राखेको माछाको दाना जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर छ लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सूचना
1: यही असार 20 गते तेस्रो शनिवारको दिन
2: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-9066।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।

0: 6.9 को सांदा डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: सबैको मन सुने.
2: Radio Bheri FM.

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
2: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
2: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
7: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम 98.6
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई दिउँसो चार बजे को भेरी हाइलाइट्स टेकराज केसी को नमस्कार तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% धान रोपाई सकिँदा सुर्खेत र दैलेखमा न्यून रोपाई, आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, र फिफा विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16 पुग्दा उपाधि दावेदारका रूपमा हेरिएको जर्मनी र नेदरल्याण्ड बाहिरिए। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतकै कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 12,155 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। यो कुल सम्भावित क्षेत्रफलको करिब 28% मात्रै रहेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। जिल्लागत रूपमा माथिल्लो कर्णालीका जिल्लामा रोपाई उल्लेखनीय रूपमा अघि बढ़ेको छ। सबैभन्दा अग्लो स्थानमा फल्ने तथा चिसो सहन सक्ने प्रसिद्ध मार्सी धान खेती हुने जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रोपाई सम्पन्न भइसकेको छ। यस्तै कालीकोटमा 48%, रूकुम पश्चिममा 35%, सल्यानमा 43% तथा जाजरकोटमा 20% रोपाई सम्पन्न भएको छ। दैलेखमा 12% र सुर्खेतमा हालसम्म 6% मात्रै रोपाई भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाईले जानकारी दिनुभयो। सरकारले नागरिकको जलविद्युत कार्यक्रम अन्तर्गत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुर्गेचुला गाउँपालिका क्षेत्रमा 2 अर्धजलाशयुक्त आयोजना निर्माण भइरहेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा पनि सहजता आउने भएको छ। आयोजना सञ्चालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजना झण्डै 16,66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइसकिएको छ। आज र भोलि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने भन्दै महासंघले सतर्कता अपनाउन आग्रह गरेको छ। बंगालको खाड़ीबाट विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जल बाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। र नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। नाटकीय बनेको पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्डसलाई 3-2 गोल अन्तरले हरायो। निर्धारित र अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेल निर्णायक पेनाल्टी सुटआउटमा लगिएको थियो। दुवै टोलीका 2-2 खेलाड़ीले पेनाल्टीमा गोल गर्न सकेनन् भने मोरक्कोका गोलकिपर यासिना बोनो नायका बन्दै 1 प्रहार बचाउनु भयो। यस्तै ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राबियल मार्टिनीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित निकाल्नुभयो। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। बराबरीपछि लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राख्नुभयो। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइभरी कोस्ट मध्ये टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: California.
1: Extreme energy drink.
2: सूचना यही असार 20 गते तेस्रो शनिबारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवी अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
5: यो रोगले पनि मर्न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
11: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
11: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SCRC अस्पताल नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। सबैमै जाँच गराउनुहोस्। स्थान सारवाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।
12: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
13: रेडियो भेरी एफएम 92.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585159960, 98481936 र 98488896।
8: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
8: नाक बन्द हुने समस्या,
9: नाकबाट रगत बग्ने,
8: नाकभित्र मासुको गिर्खा पलाएको,
9: घ्राण शक्ति गुम्ने,
8: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
9: कानको संक्रमण,
8: कान सुन्न गाह्रो हुने,
9: कान बज्ने समस्या,
8: चक्कर लाग्ने,
9: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
8: घाँटी दुख्ने,
9: आवाज बन्द हुने,
8: निल्न गाह्रो हुने,
9: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
8: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
10: रेडियो भेरी एफएम

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गरी के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 9820-2993-48 9820-2993-48।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-590-038, मोबाइल 9858-20-935, 9862-29-133 र 9855-55-606।
5: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोपराइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-585-40-719 र 98-585-51-715
4: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारो र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भयो
5: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
8: रेडियो भेरी एफएम 98.6
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड़ तराई जोड़सँग सबैलाई साँझ 5 बजेको भेरी हाइलाइट्सबाट दीपा कोइरालाको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा 28% धान रोपाई, जुम्लामा 95% सकियो, सुर्खेत र दैलेखमा न्यून रोपाई। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अप्नाउन आग्रह। र फिफा विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा पुग्दा उपाधि दावेदारका रूपमा हेरिएका जर्मनी र नेदरल्याण्ड्स बाहिरिए। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतकै कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 12,155 हेक्टरमा रोपाई सम्पन्न भएको छ। यो कुल सम्भावित क्षेत्रफलको करिब 28.15% रहेको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा माथिल्लो कर्णालीका जिल्लामा रोपाई उल्लेखनीय रूपमा अघि बढ़ेको छ। सबैभन्दा अग्लो स्थानमा फल्ने तथा चिसो सहन सक्ने प्रसिद्ध मासी धान खेती हुन जुम्लामा 95%, डोल्पामा 92%, हुम्लामा 75% र मुगुमा 68% रोपाई सम्पन्न भइसकेको छ। यस्तै कालीकोटमा 48%, रूकुमपश्चिममा 35%, सल्यानमा 43% तथा जाजरकोटमा 20% रोपाई सम्पन्न भएको छ। दैलेखमा 12% र सुर्खेतमा 6% मात्र रोपाई भएको छ। यी जिल्लामा पर्याप्त सिंचाईको अभाव तथा मनसुनी वर्षा ढिलो शुरू भएकाले रोपाईले अपेक्षित गति लिन सकेको छैन। कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाएका अनुसार माथिल्लो कर्णालीमा मासी धानको रोपाई लगभग सम्पन्न भइसकेको बताउनु भएको छ। उहाँले तल्लो जिल्लाहरूमा मनसून सक्रिय भएसँगै तर रोपाईले गति लिने अपेक्षा गरिएको बताउनुभयो। उहाँले किसानलाई समयमै रोपाई सम्पन्न गर्न उन्नत प्रविधि अप्नाउन तथा उत्पादन वृद्धि गर्ने उपायमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ। सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकारी संजय सापकोटाले जानकारी दिनुभएको छ। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा 2 अर्धजलाशयुक्त आयोजना निर्माण भइसकेको छ। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 वटा बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिनभन्दा धेरै लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ प्रदेश र पालिकाले झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16.66 अर्ब रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। लामो समय छर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता रहेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवायुयुक्त हावाको प्रभाव बढ़ेको छ। केही ठाउँमा आधी घुप्टे वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिमी तराईमा अलि बढ़ी सावधानी अप्नाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान वाहन, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको बताएको छ। नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तिम 16मा प्रवेश गरेको छ। नाटकीय बनेको पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्डलाई 3-2 गोल अन्तरले हरायो। निर्धारित र अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो। दुवै टोलीका 2-2 खेलाड़ीले पेनाल्टीमा गोल गर्न सकेनन् भने मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक प्रहार बचाउनुभयो। यस्तै ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16मा स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनुभयो। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाउनुभयो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजिमिरोले हेड मार्फत गोल गर्दै खेल एक एकको बराबरीमा ल्याउनुभयो। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक बिजुनो सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राख्नुभयो। खेलको अन्तिम मिनटमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गर्नुभएको हो। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइभोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आजै बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको छ। निर्धारित र थप गरिएको अतिरिक्त समयमा एक एकको बराबरी भएपछि पेनाल्टी सुट आउटमा पाराग्वेले ऐतिहासिक जित दर्ता गरेको हो। साँझ 5 बजेको भेरी आइरहेको छ। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। अबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित दीपा कोरेला बिदा हुन्छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।

0: extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009906 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
3: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515।
2: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
8: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-966।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: जिन्दगीले पनि केही लथर बाटो लाग्दो जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। गर्ने भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीनथान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरी के हो कसो?
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385-20-045।
5: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
4: सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385-20-045।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।

0: सूचना
1: यही असार 20 गते तेस्रो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
5: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
6: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
4: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत। फोन 083-522-360।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
8: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
2: त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई।
0: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 रूपियाँ अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
1: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
0: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधि मण्डल पठाउने।
1: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यही असार 5 पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 भन्दा 6 ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 असार 8 कोशी, मधेस र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया नेपालमा प्रवेश गरे देशभर फैलन 1 लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि थप केही समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको हो। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 अर्थात असोजको 3 हप्ता हो।
1: यसैबीच पछिल्लो 24 घण्टामा पश्चिम तराईमा राम्रो वर्षा भएको छ। लामो समय पानी नपर्दा अत्यधिक गर्मी बढ़नुको साथै धान रोपाई गर्न नपाएको अवस्थामा पश्चिम तराईका मा हिजो र आज राम्रो वर्षा भएको हो। पछिल्लो 24 घण्टामा कञ्चनपुरको अनुमान नगरमा 150 मिलिमिटर भन्दा धेरै पानी परेको छ। बर्दियाको मानपुर र तारातालमा पनि 24 घण्टामा 130 मिलिमिटर पानी भन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली तथा मध्य प्रदेशका थोरै ठाउँ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। अहिले भने देशका थोरै ठाउँमा मात्र पानी परिरहेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली सक्रिय रहने भएकाले आउँदो दुई दिनसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत रहन भनेको छ। यस्तो बेला बाढ़ी पहिरो डुबानको जोखिम धेरै हुन्छ। अब केही समय मनसून सक्रिय रहने भएकाले रोपाईका लागि उपयुक्त अवस्था आउने मौसमविदहरूले बताएका छन्।
0: वर्षापछिको पहिरोले संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर एक तेन्छोन बस्तीमा एक सामुदायिक स्वास्थ्य चौकी सहित 28 घर परिवार विस्थापित भएका छन् भने दुईवटा लघु जल विद्युत आयोजनामा क्षति हुँदा 600 भन्दा बढ़ी घर परिवार विद्युत सेवाविहीन बनेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेन्छोङका गरी 28 घर परिवार विस्थापित बनेका हुन्।
1: वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। पछिल्ला वर्षहरूमा बाढ़ी र पहिरोले सड़कमा अवरोध पुर्याउने घटना धेरै बढ़ेका छन्। कयौं घण्टा सड़कमै रोकिनु परेको, बाढ़ी पहिरोले गाड़ीसँगै यात्रुमा क्षति पुगेको जस्ता घटनाहरू बारम्बार सुनिँदै आएका छन्। बाढ़ी र पहिरोले सड़क दुर्घटना पनि बढ़ाउँछ। वर्षामा सड़क अवरूद्ध हुने जोखिम कस्तो छ भनेर साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्कालाई सोध्नु भएको छ।
2: मनसुनको हिसाबबाट हेर्दाखेरि यो यातायात अवरुद्ध हुन सक्ने लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ। करिब 600 जति चाहिँ साना ठूला गरेर लोकेसनहरू जहाँ चाहिँ यातायात अवरुद्ध हुने खालका छन् त्यस्ता लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ हामीले।
6: पहिरोको कारण चाहिँ अवरुद्ध हुन सक्ने सड़कहरू खुलाउन चाहिँ विभागको तयारी के छ?
2: निर्माणाधीन सड़कहरूमा सम्बन्धित कन्ट्राक्टरहरूले नै त्यो साइटलाई उहाँहरूको अन्डरमा हुने भएको कारणले गर्दाखेरि जहाँ चाहिँ ल्यान्डस्लाइड गरेर यातायात अवरुद्ध हुने खालको अवस्था आउने बित्तिकै उहाँहरूलाई नै त्यो क्युमिटहरू मोबिलाइज गरेर यातायात तत्कालै खोल्ने किसिमको चाहिँ हाम्रो निर्देशन भएको छ। र अन्य सड़कहरूमा हेर्ने हो भने हामी 140 लोकेसनमा हामीले 155 क्युमिटहरू चाहिँ डिप्लोय गरेका छौँ। कुनै ठाउँमा पहिरो गएर यातायात अवरुद्ध हुने अवस्था आयो भने तत्कालै अपरेटरहरूलाई खबर जान्छ र त्यो किसिमले चाहिँ उहाँहरूले चाहिँ यातायात सुचारू हुने किसिमले चाहिँ उहाँहरू लाग्नुहुन्छ। र त्यहाँ भएको जुन स्ट्यान्ड बाई इक्विपमेन्टहरू छन् त्यसले नभ्याउने अवस्था भयो भने हामीसँग 122 इक्विपमेन्ट जुन चाहिँ ब्याकअपको रूपमा छन् त्यसलाई पनि मोबिलाइज गरेर त्यो ठाउँमा पठाएर हामी चाहिँ यातायात खोल्ने प्रयास गर्छौँ। र सँगसँगै त्यो इक्विपमेन्टहरूले पनि नहुने अवस्था भयो भने त्यही आसपासको प्राइभेट सेक्टरहरूका इक्विपमेन्टहरू छन् भने पनि त्यसलाई पनि मोबिलाइज गरेर हामीले चाहिँ यातायात सुचारू गर्ने किसिमले चाहिँ हाम्रो त्यस्तो प्लान छ। र सँगसँगै कतिपय ठाउँमा पुलहरू नै रिप्लेस गर्नुपर्ने अवस्था आयो भने त्यसभरि 10 विभिन्न लम्बाइका भेली ब्रिजहरू पनि छन् र भेली ब्रिजहरूलाई पनि तत्कालै इन्स्टल गरेर यातायात सुचारू गर्ने किसिमले चाहिँ हामीले तयारी गरेका छौँ।
6: कहीँ सड़क अवरुद्ध भइहाल्यो र भने चाहिँ त्यो बारेमा चाहिँ सूचना संकलन गर्ने अथवा सूचना पुग्ने त्यो संयन्त्र चाहिँ के छ तपाईँहरूसँग?
2: यातायात अवरुद्ध हुने बित्तिकै सूचना संकलन गर्ने सन्दर्भमा त्यहाँ स्थानीय तह पनि हुन सक्छ, नेपाल प्रहरीको संयन्त्रलाई जानकारी भएर अथवा सम्बन्धित सड़क डिभिजन कै संयन्त्रलाई पनि जानकारी हुन सक्छ। प्लस अब जुन सड़क हेर्ने तर्फ कार्यालयहरूको सूचना अधिकारी मार्फत पनि ती कुराहरू जानकारी हुन सक्छन्। त्यो जानकारी हुने बित्तिकै अपरेटरलाई खबर जान्छ र अपरेटरहरू त्यहाँबाट मोबिलाइज हुनुहुन्छ। 33 डिभिजन र सम्पूर्ण योजना कार्यालयमा एउटा यो विपद सड़क यातायात अवरुद्ध हुने खालको छ, यसलाई चाहिँ स्थानीय लेभलमै ट्याकल गर्नलाई एउटा टास्क फोर्स चाहिँ बनाएका छौँ।
6: सबैभन्दा पहिला सड़क अवरुद्ध भएको जानकारी स्थानीय वा यात्रुले पाउँछन् होइन? अब उहाँहरूले सम्पर्क गर्नु पर्यो भने चाहिँ कहाँ सम्पर्क गर्ने, कसलाई गर्ने त?
2: यसको लागि हामीले वेबसाइटमै राखिदिएका छौँ। एउटा डिभिजनको सूचना अधिकारीहरू हुनुहुन्छ नि, सँगसँगै एनडीआरएमएको वेबसाइटमा सम्पूर्ण हाम्रो लिस्ट वाइज कुन कुन लोकेसनमा कुन कुन इक्विपमेन्ट खटेका छन् र त्यसको अपरेटरको नम्बर समेत चाहिँ हामीले वेबसाइटमा राखेका छौँ। त्यो अपरेटरहरूको नम्बरमै पनि कल गरेर पनि त्यसलाई जानकारी गर्न सकिन्छ र सम्बन्धित क्षेत्रको नेपाल प्रहरीलाई खबर गरेर त्यसरी पनि स्थानीय अथवा रोड युजरहरूले जानकारी गराउनुहुन्छ।
6: अब यात्रामा निस्कन अघि चाहिँ यात्रुलाई तपाईँले के
2: जल तथा मौसम विज्ञान विभागले जुन फोरकास्ट गरेका हुन्छ वेदर फोरकास्ट, यसलाई हेरेर कहाँ चाहिँ कति पानी पर्छ अथवा पानी वर्षाको अवस्था के छ यसलाई जानकारी लिएर त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई। वर्षाको बाढीकै बारेमा जानकारी लिनलाई 11-15 नम्बरमा कल गरेर पनि लिन सकिन्छ। र सँगसँगै त्यो सड़कको अवस्था के छ भन्नका लागि चाहिँ सड़क विभागको जीओआर कल सेन्टर भन्ने छ 9851416893 जीओआर कल सेन्टर भने र सम्बन्धित सड़क डिभिजनको सूचना अधिकारीहरूलाई कन्ट्याक्ट गरेर त्यो सड़कको बारेमा जानकारी दिएर आफ्नो यात्रा चाहिँ तय गर्न सकिन्छ।
0: उहाँ सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का। यसैबीच लमजुङको बेसीसर चामे र मध्यपाटी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथको हेटौँडा काठमाडौँ सड़क खण्डमा भोलि र पर्सि रातको समयमा यात्रा नगर्न र नगराउन सबैलाई आग्रह गरेको छ।
1: मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले जनशक्ति र प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा हुने असन्तुलनको समयमै सूचना दिन र विद्युत अवरोध सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी हावाहुरी र वर्षाका कारण बेला बेला विद्युत आपूर्तिमा असन्तुलन र अवरोध सृजना हुने गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसून प्रवेश गरेको 12 दिनमा देशभर फैलियो, वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़्यो, सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह, पहिरोले शंखसभामा 28 घर परिवार विस्थापित, मनसूनको समय विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्यो, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र वैकल्पिक मार्ग सड़क बुझ्न सड़क विभागको आग्रह लगायतका खबर प्रस्तुत गर्यो।
1: साउदी अरब सरकारले 33 नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाई छ। मन्त्रालयले शाही माफी भएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
0: नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ़ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,30,00,000,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका सम्पर्क व्यक्ति सुमन सुवेदीका अनुसार परियोजनाको निर्माण, वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुनेछ। आउँदो 6 वर्षसम्म सञ्चालन हुने यो परियोजनाले कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुदूरपश्चिमका बझाङ, बाजुरा जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई र कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै परियोजनाको मुख्य प्राथमिकतामा रहेका उपसचिव सुवेदीले जानकारी दिनुभयो। स्थानीय स्तरमा व्यवहारिक र नवीन अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने यस परियोजनाको द्विपक्षीय सम्झौता प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। दुई मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भए लगतै आउँदो 2 महिनाभित्रै कार्यान्वयन प्रक्रिया शुरू हुनेछ।
1: राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐन बमोजिम, बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गर्नुभएको हो।
0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति अस्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चारजना निजामती कर्मचारीसँग स्पष्टीकरणमा आएको छ। स्वीकृत विदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूलाई मन्त्रालयले 15 दिनभित्र चित्त बुझ्दो प्रमाणसहित लिखित सफाई पेश गर्ने निर्देशन दिएको हो। निजामती सेवा कानून अनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार ती कर्मचारी निजामती सेवा ऐन विपरीत कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउने जनाएको छ। मन्त्रालयले कर्मचारीहरूको नाम भन्ने सार्वजनिक गरेको छैन। मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहिता कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेशमै बसेका र सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको पनि खोजी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
1: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमा थियो सुनवाईका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कल मिसेल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य प्रमाण तथा मुद्दाको समग्र अध्ययनका लागि विशेष अदालतबाट सक्कल मिसेल मगाउने आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण मुद्दामा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी छन्। बन्दी प्रत्यक्षीकरणको रिट भने विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको हो। अदालतको आदेश अनुसार विशेष अदालतमा रहेको मुद्दाको सम्पूर्ण सक्कल मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका दुईजना सदस्यको नाम हटाउँदै राष्ट्रपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ।
1: 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा आफ्ना धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय र समान गति आवश्यक रहेको बताउनुभयो। तीनै अंगको गति र भावना मिलेर अघि बढ़े मात्र नागरिकले अपेक्षा गरेको परिणाम हासिल हुने उहाँको भनाई छ। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि हट्ने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानलाई समय र जनआकांक्षा अनुसार परिमार्जन गर्न सकिने जीवित दस्तावेज भन्दै आवश्यक सुधारका लागि राष्ट्रिय बहस स्वाभाविक रहेको उहाँको भनाइ छ।
0: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्नका लागि विज्ञसँग सुझाव जम्मा गर्न लागेको हो। सरकारवालाको दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गर्ने बताउनुभयो। संयोजक डाक्टर लुइटेलले सक्षमता, व्यावसायिक तथा प्राविधिक शिक्षा, स्थानीय ज्ञान, मानव मूल्य र नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद व्यवस्थापन, मातृभाषा शिक्षण विधि, मूल्यांकन पद्धति, पाठ्यक्रम कार्यान्वयनका विषयमा सुझाव संकलन गरी 9 महिनामा पाठ्यक्रमको स्वरूप तयार गर्ने बताउनुभयो।
1: शेयर बजार लगातार 7 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.36 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अंकभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकामा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनेन्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकामा 35 वटाको बढ़ेको छ। यस्तै 5 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज टक्सार पिखुवा खोला हाइड्रोपावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,67 करोड़को कारोबार भएकोमा आज 365 वटा कम्पनीको 87,37,000 कित्ता शेयर 3,25 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
14: भर्ना खुल्यो
15: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
15: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
1: जमिन भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेको छ। यस्तै दृष्टिविहीन नागरिकहरूले सम्मानपूर्वक बाँच्न र श्रम गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै 9 दिनसम्म पनि प्रदर्शन जारी रहेका छन्।
0: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनु पर्ने माग राखेका छन्। यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पूरै शैक्षिक वर्ष वा ब्याच नै गुमाउन बाध्य पार्ने उनीहरूको गुनासो छ।
1: हुलाक सेवा सम्बन्धी कानून हुलाक 2019 र नीति समयानुकूल परिवर्तन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढ़ाउन कानून र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले हुलाक सेवा हुलाक 2019 संशोधन अनिवार्य भएको जानकारी दिनुभयो। यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भण्डारीले सन् 2050 हुलाक ऐन संशोधन भएपछि नेपालमा सन् 2005 हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा शुरू भएको र अहिले सबै जिल्लामा यो सेवा पुगिसकेको बताउनुभयो। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुदाको 27 बुदामा हुलाक सेवा सम्बन्धी सरकारी कुरियर सेवा प्रदायका रूपमा अघि बढ़ाउने समेत
0: उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देश दिनुभएको छ। सुन्धारामा रहेको नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी पारदर्शी डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको छ।
1: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। एक नगरपालिका सहित आठवटै पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जिल्लामा 15 महिनासम्मका 2068 र 16-देखि 23 महिनासम्मका 3364 बाल बालिकाहरूलाई सबै प्रकारका खोप लगाइएको बताउनुभयो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
0: बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1592 जना गाडी चालक ट्राफिक नियम उल्लंघनको कारणमा परेका छन्। कार्यवाहीबाट 2,24,561 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 73, नियम विपरीत राइट सेयरिङ गर्ने 87, संकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जना कार्यवाहीमा परेका छन्। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1,058 जना पनि कार्यवाहीमा परेका हुन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भगाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कड़ाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै भगाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहामा आज इरानसँग उच्चस्तरीय कूटनैतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टीभ विटकफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाई छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एकबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजयी भएका छन्। यस्तै 5 खेल बराबरीमा सकेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धामा लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकोमा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजयी भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना। वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
0: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
1: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
0: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने
1: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Liponia.
1: Extreme energy drink.
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
3: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
2: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार
3: दरखास्त दिने अन्तिम मिति यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरू का साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सी परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
2: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटी कोइली, सुर्खेत।

0: कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशे पानीमै भर पर्ने पर्ने बाध्यता।
1: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु पर्नेमा जोड।
0: नेपालगंजमा ढल तथा नालाहरूको नियमित सरसफाई नहुँदा पानी पर्ने बित्तिकै डुबानको समस्या।
1: र फिफा विश्वकप फुटबलमा ब्राजिल अन्तिम सोह्रमा पुग्दा उपाधि दावेदारका रूपमा हेरिएका जर्मनी र नेदरल्याण्ड्स बाहिरिए।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई।
1: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु पर्नेमा जोड।
0: नेपालगंजमा ढल तथा नालाहरूको नियमित सरसफाई नहुँदा पानी पर्ने बित्तिकै डुबानको समस्या।

0: हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको पछिल्लो तथ्याङ्क अनुसार देशभरमा 29% जमीनमा मात्रै सिंचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशका 57% किसानको पहुँचमा सिंचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 123,662 हेक्टर जमीनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाइएको छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। करिब 3,312 हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। प्रदेशमा सबै खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन हुन सकेको छैन। राष्ट्रिय कृषि गणना अनुसार कर्णाली प्रदेशका 84% नागरिकको मुख्य आमदानीको स्रोत कृषि भए पनि पूर्ण व्यावसायिक हुन भनिसकेको छैन। प्रदेश सरकारले भने आंशिक पूर्ण कालीन गरी 68,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको दावी गरेको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार 42,000 हेक्टर क्षेत्रफलमा 12 महिना सिंचाई सुविधा पुगेको छ। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेतका कतिपय ठाउँमा किसानले अझै धानको बिउ समेत राख्न पाएका छन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरेकोमा हालसम्म 12,155 हेक्टरमा रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढ़ी जुम्लामा 95% रोपाई हुँदा सुर्खेतमा भने जम्मा 6% मात्रै रोपाई सम्पन्न भएको छ।
0: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै गएको पाइएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्क अनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै गएको हो। वार्षिक 30,000 दरले श्रम स्वीकृति लिने गरेका छन्। तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2081-82 मात्रै कर्णाली प्रदेशका 10 जिल्लाका 28,049 जनाले श्रम स्वीकृति लिएका छन्। जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट 6,967 पुरूष र 620 जना महिला गरी 7,587 जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै सुर्खेतका 5,819 पुरूष र 568 महिला सहित 6,387 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको छ। दैलेखका 3,965 पुरूष र 323 महिला गरी 4,288, रूकुम पश्चिमका 2,859, जाजरकोटका 2,518, कालीकोटका 1,025, जुम्लाका 1,255 जनाले श्रम स्वीकृति लिएका छन्। यसैबीच मुगुका 686, हुम्लाका 608 र डोल्पाका 688 जनाले श्रम स्वीकृति लिएको पाइएको छ। पछिल्लो समय स्वदेशमा रोजगारीका अवसरहरू सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका मानिसहरू वैदेशिक रोजगारीमा जाने चलन बढ़ेको सरकारवालाहरू बताउँछन्। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीको अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर बुझेर मात्र जानुपर्ने सुझाव दिएका छन्।
1: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज एक नगरपालिका सहित 7 गाउँपालिका गरी 8 स्थानीय तहलाई एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गराइएको हो। जिल्लाका 8 स्थानीय तहका 15 महिनासम्मका 2,068 र 16 23 महिनाका 3,367 बालबालिकालाई सबै प्रकारका खोप लगाइएको हो। प्रमुख जिल्ला अधिकारी दीपक कुमार पौडेले निरोगी हुनका लागि बालबालिकालाई सबै प्रकारका खोप लगाउनु पर्ने अपरिहार्य रहेको बताउनुभयो। जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पूर्ण खोप सुनिश्चितता तथा जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी तथा स्थानीय तहको योगदान महत्वपूर्ण रहेको बताउनुभयो। समग्र जिल्लाको 68% खोपको प्रगति भएको छ। खोप केन्द्रको संख्या 99 रहेका छन्। कार्यक्रममा जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
0: सरकारले नागरिकको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भइसकेकै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण

0: नै देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्धजलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 वटा बेली ब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिन भन्दा धेरै लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ प्रदेश र पालिकाले वार्षिक करिब 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा करिब 16 अर्ब 66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: मिल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
4: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
4: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
5: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक 1 जना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक 1 जना, अटो चालक 2 जना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
4: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरू का साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
5: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटी कोइली, सुर्खेत।
4: सूचना:
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
7: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको खेतीयोग्य जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता, कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, लागू औषध र भन्सार छली अवैध रूपमा सामान ल्याउने क्रम बढ़ेको भन्दै प्रहरी कर्णाली प्रदेश प्रहरीले कर्णाली भित्रिने मुख्य प्रवेशद्वार बबई नाकामा चेकजाँचमा कड़ाई गरेको छ। लागू औषध, अवैध कपड़ा लगायतका अन्य सामान भित्रिने आशंकामा बबई नाकामा निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीले गैराती अवैध रूपमा ल्याइएका लाखौं मूल्यका सामान समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेपालगंजबाट N4K 3460 नम्बरको बसमा जुम्लातर्फ लैजाँदै गरेको बेला सामान बरामद गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले चेकजाँचका क्रममा बिल भरपाई नभएका मोबाइल ग्लास 20 प्याकेट, मोबाइल डिस्प्ले 1 प्याकेट, लाभा कम्पनीका 15 थान किप्याड मोबाइल, त्यस्तै बेनो कम्पनीका 5 थान टर्च मोबाइल नियन्त्रणमा लिएको बताउनुभयो। यसैगरी विभिन्न कम्पनीका मोबाइल सहित मोटरसाइकल फ्याट लिक्विड 1 पेटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
0: बिहानैदेखि भएको निरन्तर वर्षाका कारण नेपालगंजका अधिकांश स्थान जलमग्न भएका छन्। ढल तथा नालाहरूको नियमित सरसफाई नहुँदा फोहोरले नाला भरिएर पानी निकास बन्द भएपछि नगर डुबानमा परेको स्थानीयले बताएका छन्। न्यूरोडका दीपक थापाले पानीको निकास थुनिदा घरबारी टोल न्यूरोडको सेतुबिका चोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती बसपार्क क्षेत्र, धम्बोजी एकलैनी टोल, विलासपुर, कोरियनपुर र भिरकुटी नगरका अधिकांश क्षेत्र पानी भरिएर क्षेत्र जलमग्न भएका छन्। नागरिक सरकार मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले ढल निकासको व्यवस्था गरिए पनि नालाको नियमित सरसफाई नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको बताउनुभयो। नाला र ढल निर्माण गरिए पनि सरसफाईमा ध्यान नदिएकाले नै हरेक वर्ष सानो वर्षामा पनि डुबानको समस्या आउने गरेको न्यूरोडका व्यवसायी अमर अन्सारीले बताउनुभयो। न्यूरोडका धेरै पसलहरूमा वर्षाले पानी छिरेर विभिन्न सामग्रीहरूमा क्षति पुगेको पत्रकार सिराज खानले बताउनु भएको छ।
1: दार्चुलाको पनेबाज क्षेत्र स्थित तर्सा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका छन्। प्रहरीले पहिरो पछ्याएर सड़क खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
0: यही असार पाँच गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशैभर फैलिएको छ। औसत मिति जुन 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 14 दिनपछि असार 8 गते कोशी मधेश र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया मनसून नेपाल प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको तेस्रो हप्ता हो।
1: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाह पनि अर्को छोटो विश्राम।

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-51-960 र 97-678-84-566।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढ़िरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिरान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
1: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-19336 र 98-488-9066।
0: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
5: Thank you.
4: तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। इलामका उद्योगीहरूले चिया बेच्ने थालेका छन्। झण्डै दुई महिनाको अवरोधपछि नेपाली चिया भारत निर्यात हुन थालेको हो। नेपाली चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले अहिले काँकरभिट्टा नाकाबाट चिया बोकेका गाड़ी पानी टंकीतर्फ पठाइएको बताउनु भएको छ। चियामा रहेको अवरोध अहिलेलाई हटेको भन्न सकिने अध्यक्ष पराजुलीको भनाइ छ। पहिले भारतले 100% नमूना नै परीक्षण गर्ने भनेको भए पनि त्यसलाई 20% स्याम्पल परीक्षण गर्ने कुरा भएको भन्दै अध्यक्ष पराजुलीले भारतीय कस्टमबाट यही अवस्थामा क्लियरेन्स भयो भने अवरोध हट्ने बताउनु भएको छ।
0: भेरी खबरमा अब खेल खबर। नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा हराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तिम सोह्रमा प्रवेश गरेको छ। नाटकीय बनेको पेनाल्टी सुट आउटमा मोरक्कोले नेदरल्याण्डसलाई 3-2 गोल अन्तरले हराएको हो। निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमाबाट भएको थियो। ब्राजिलका दानी लोको कमजोर पासलाई कायुसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 कृतज्ञता दिलाउनु भएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा पुर्याउनुभयो। बराबरीपछि ब्राजिल लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जीवन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राख्नुभयो। खेलको अन्तिम मिनटमा मार्टी नेलियोले गोलमा परिणत गर्दै ब्राजिलले जित सुनिश्चित गर्नु भएको हो। अब ब्राजिलले अन्तिम सरमा नर्वे वा आइभोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै चार पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 समाप्त भएको छ। निर्धारित र गोल थप गोल गरेको अतिरिक्त समयमा 1-1 गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित दर्ता गरेको हो।
4: विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता भन्दै नकआउट पुगेको हो। विश्वकप इतिहासमा आफ्नो चौथो सहभागिता जनाइरहेको आइभरी कोस्ट समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको हो। समूहको दोस्रो स्थानमा रहँदै नर्वे सन् 1998 पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। फुटबल इतिहासमा यी दुई टोली पहिलो पटक एक आपसमा भिन्न लागेका हुन्। यस खेलको विजेताले अन्तिम सोह्रमा ब्राजिलको सामना गर्नेछ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
4: कर्णाली प्रदेशको खेतीयोगी जमीन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी। आकाशे पानीमै भर पर्नुपर्ने बाध्यता।
0: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड।
4: नेपालगंजमा ढल तथा नालाहरूको नियमित सरसफाई नहुँदा पानी पर्ने बित्तिकै डुबानको समस्या।
0: र फिफा विश्वकप फुटबलमा ब्राजिल अन्तिम सोह्रमा पुग्दा उपाधि दावेदारका रूपमा हेरिएका जर्मनी र नेदरल्याण्डस बाहिरिए।
4: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-688-84-566
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
4: हजुर भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही असार 20 गते तेस्रो शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-6993
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-91-960 98-481-19336 र 98-488-29066
3: सूचना
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
3: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन छुने
9: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95, कर्णाली सिमी प्रति केजी रु 230 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: सूचना, यही असार 20 गते तेस्रो शनिबारको दिन
5: शपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
6: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
9: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
10: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: रेडियो भेरी एफएम
1: फैलियो। मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना। पहिरो सबैभन्दा बढ़ी चुनौती। कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द। यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने। फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोष्ट र नर्वे भिड्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अल्पत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
3: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन 3 देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार 6 गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्र मा डुबानको जोखिम पनि बढ्न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
4: एक हप्ताको मौसमी पूर्वोत्तर हेर्दाखेरि यो बागमती प्रदेश, कर्णाली र चित्रको एक हिस्सामा हल्का खालको वर्षा भइरहेको छ। यो मिनीको पूर्वी भूभागतिर मध्यसम्म पनि वर्षा भइरहेको छ। अब रातिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल बाँकी छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागको स्थान तथा कर्णाली सुदूरपश्चिमको हिमाली भूभागका पूरै स्थानहरूमा 1.7-1.5 वर्षा हिमपातको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा 1.7 मध्यमसम्म वर्षा हुने सम्भावना छ। रातिको हकमा त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक भइरहेको छ। यो लुम्बिनीको पूर्वी भूभागतिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब रातिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ देशभर अधिकांश बादल बाँकी छ। कोशी बागमती गण्डकी

0: ketika pahari puasa itu tanpa wani pahari puasa semua sebabnya.
1: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 जना घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
2: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जसो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनधन पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति तर त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
1: शंखुवासभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको को प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
3: यो चाहिँ यो शंखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भिरालो जलजमिन भएको माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ चिरा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिम, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ परिप्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनलाई किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पोङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। त्यो हाइड्रोपावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो अनि कस्तो अवस्था छ त्यो हाइड्रोपावर र क्षति भएको कारणले बिजुली अवरुद्ध बन्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो बन्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि खबरले हामी मुभ गर्दैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
1: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौड़ा काठमाण्डु सड़क खण्डमा आज र भोलि रातिको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातिको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वयटेक प्रसाद

0: ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ़नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्।
1: रासोपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च,
2: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुनसक्छ नेपाली राजनीतिमा।
1: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज
10: कार्यक्रम साझा आवाज
11: लैंगिक समानता
6: महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
10: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
11: प्रोपाइटर मधुमाया जीजी पढे हैन प्रोपाइटर बने छु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
6: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
3: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनीतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
6: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीति प्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत
12: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, आफ्नो मेहनतले। मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
6: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
13: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा, राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ त्यो चाहिँ राष्ट्रपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
6: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 250 बाट 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल।
14: पदाधिकारीमा उहाँहरू पनि 2 जना हो कि, कमिटीमा 50 पुर्याउनु चाहिँ राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
6: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
15: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो त्योभन्दा माथि राजपाले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो। सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
6: 21औं शताब्दीमा पनि महिलामाथि प्रति सत्तात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
2: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ, आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
6: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ। तर यी र यस्ता नारा केवल राजनैतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढाउन आवश्यक देखिन्छ। रासोपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो, त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाई छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
16: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
1: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
17: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
18: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
19: हाम्रा दुःख नै त सरकारी खेती गरिसौँ र पानी पिग्रला, अखन पनि हाम्रो खेती हो।
3: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
18: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
3: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: एल निनो भनेको के होला? यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद संजीव अधिकारी।
16: अब मनसून नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसून नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन सुरु गर्दा राम्रो हुन्छ भन्ने मेरो।
20: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन? त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
16: हामी जल तथा मौसम विज्ञान विभाग र नार्क सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
20: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर त्यो 11:35 अथवा
16: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 11:55 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसून कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 11:55 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
20: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ।
16: पक्कै पनि हामी अब एउटा कुरा नदोर्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदर भन्दा कम पानी पर्नेछ तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो तर एलनिनो हुन्छ सरदर भन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान् त्यो एउटा सोच्न पर्ने विषय छ तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन् त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
20: त्यो कुरा जोड्दै जानेछौ एलनिनो भन्नुभएको थियो अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई
16: पक्कै पनि एलनिनो अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ चिसिने क्रममा जाँदैछ त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन् जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ त्यही भएर यो सामान्य प्रक्रिया भन्दा उल्टो जुन पश्चिम प्रशान्तको जुन क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ
20: मुक्ति काफ्रेज्यूले कमेन्ट गर्नु यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोची र गैराकोटमा पनि पानी पर्छ तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन
16: हुन्छ यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ जस्तो स्थानीय वायुकै कुरा गरौं जुन अहिले मनसुन भन्दा अगाडिको समय छ त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइड मा चाहिँ पानी पर्ने तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने सुक्खा हुने हुन्छ होइन त्यो टाकुराको त्यो काम पनि हुन्छ र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन र को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमै पनि धेरै पानी पर्ने कम पानी पर्ने हुन्छ र यो त हाम्रो विशेषता नै हो कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ जहाँ चाहिँ आकाश पातालको फरक छ जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ त्यो हामीले देखेको छौँ
0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ नमस्कार
21: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-688-84-566।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही असार 20 गते तेस्रो शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: रेडियो भेरी FM
3: र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र आठ दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटबलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
5: पर्यो 2 नम्बरमा राजपूर्जा दिनु पर्यो, 3 नम्बरमा सिमङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो कि हो, सबै नजिका भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो केवल छ नि, तेरो नागरिकता छ तेरो लालपूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपूर्जा देखाऊ।
3: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
6: सभामा बोल्नु पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्नु पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउनु पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि परराष्ट्र मन्त्री यो तिनटा अब विभाग मन्त्रीलाई पनि भेट्न पर्यो हाम्रो सोच हो।
3: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
7: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्, जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
3: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाई छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्लाधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
8: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान छ हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
3: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय। नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
9: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
3: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
9: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका दोषका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षाहरू पछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
3: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि,
9: हामीका हेरी धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि, त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
3: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं, यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
9: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
3: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
9: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ, संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
3: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
9: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसे कम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
3: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
9: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ विस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यसरी हामी त्यहाँ सबै गम्भीर हुनुपर्छ।
3: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टार्मरका अनुसार सन् 2029 सम्म ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
4: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
3: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पाँच मिटर टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
4: रेडियो भेरी एफएम

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस बौद्ध ग्रामीण बहुद्देशीय सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
0: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
1: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र स्त्री परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
0: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत।
2: रेडियो भेरी एफएम

0: help me?
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
2: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ।
1: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना। न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने। आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने। आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो। कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने। सेवा सुविधा: संस्थाको नियम अनुसार।
2: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्र का साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ। पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ। सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ।
1: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाटी कोइली, सुर्खेत।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेन नि?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसरी
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858517115
3: सूचना
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 9858404913 र 9704567993
4: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: Columbus. Ready, it's been pro. Adeli, hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरू ले तपाईको मन जित्छ बारम्बार.
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना.
3: यस बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड द्वारा संचालित बौद्ध ग्रामीण प्रशोधित खाने पानी उद्योगका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता परेको हुँदा योग्य तथा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ.
2: आवश्यक पद संख्या: बोलेरो जीप, हलुका सवारी चालक एकजना, मिनी ट्रक, मध्यम भारी मालवाहक सवारी चालक एकजना, अटो चालक दुईजना. न्यूनतम शैक्षिक योग्यता: सामान्य लेखपढ गर्न सक्ने तथा आधारभूत हिसाब किताब राख्न सक्ने. आवश्यक योग्यता: कम्तीमा 2 वर्ष अनुभव भएको हुनुपर्ने. आवश्यक कागजातहरू: सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 प्रति फोटो. कार्य तथा जिम्मेवारी: उद्योगबाट उत्पादन हुने प्रशोधित खानेपानी बजारमा पुर्याई बिक्री तथा वितरण गर्ने. सेवा सुविधा: संस्थाको नियम अनुसार.
3: दरखास्त दिने अन्तिम मिति: यस पदका लागि योग्य उम्मेद्वारहरूले यही असार 19 गते सम्म संस्थाको सेवा केन्द्रहरूका साथै केन्द्रीय कार्यालयमा आफ्नो कागजात पेश गर्नुपर्नेछ. पेश गरिएका कागजातहरूको आधारमा संस्थाद्वारा सर्टलिस्ट मार्फत अन्तर्वार्ताका लागि सम्भाव्य उम्मेद्वारहरूलाई छनौट गरिनेछ. सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता र सिप परीक्षण मार्फत योग्य उम्मेद्वार छनौट गरिनेछ.
2: पदपूर्ति समिति: बौद्ध ग्रामीण बहुद्देश्य सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 9, लाठी कोइली, सुर्खेत.
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29-966.
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
6: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031.
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.

रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौं। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: भनेर निर्णय गरिएपछि अब त्यसमा सारा सम्पूर्ण जनहरू जम्मा भए। त्यसपछिबाट त्यो जम्मा भइसकेपछि ल अब तपाईँले दिएको यो उपदेश भन्दाखेरि यसलाई जब राखौं, यसलाई दण्ड सजाय केही नदिऊ, यसलाई चुट्नु पिट्नु केही नगरौं, बरु कोबाट यो कुरा रहेछ यसलाई अत्याउने र एक दिन जब उपस्थित गराएर बारम्बार सोध्ने पक्षमा लागौं भन्दा अनि हिरण्यकश्यप नामको दानवले यस्ता प्रकारको वचन सुन्दा के टेर्ने के गर्ने के मान्ने। अनि त्यसपछिबाट हिरण्यकश्यपले आफ्नो कामबाट कहिल्यै विचलित नभइकन आफ्नो कर्तव्यमाथिको बोधलाई अगाडि लम्काएर लय प्रह्लादजीले। अनि त्यसदेखि पछाडिबाट महाराज सारा सम्पूर्ण साथीहरूलाई जन श्रवणम कीर्तनम विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम दासो सक्ष आत्म निवेदनम भगवान विष्णुको जय जय जय भन्दै पाउन थाले लुणाका लुणा सारा जन। हिजोसम्म त एक्लै त बिग्रिया थियो, आजबाट गाउँै सल्लो, यस्तो व्यक्तिलाई कसरी छोड्ने, यसलाई पाता कसेर चुट्ने पेट्ने भन्न लाग्दा प्रश्न उठ्यो महाराज हिरण्यकश्यपको छोरो प्रह्लाद कसरी ज्ञानी भए भनेर सोधिएको प्रश्नमा जम्मा तीन कारणले भएको छ। एक नम्बरमा हिरण्यकश्यपकी पत्नी गर्भवती भएको बेलामा मारदिन्छु भनेर इन्द्र महाराजले लगाएका थिए तिनकी पत्नीलाई, लगार्दै लगार्दै लगार्दै जाँदाखेरिमा सारी आपत्तिमा परेकी पत्नी कैयादुले रुँदै गएको देखेर नारदले दया उठेछ र हेर रानी नरौ, तिमी हिरण्यकश्यपकी पत्नी हौ, भगवानको नाम जप्नेवालालाई कहिल्यै पनि दुःख हुँदैन, प्रभुको नाम जप, नाम नौवटा नामको भक्ति छ, श्रवणम कीर्तनम वैष्णव स्मरणम पादसेवनम अर्चनम वन्दनम दासो सख्य आत्मनिवेदनम यही नौवटा भक्ति जप है भन्नुभएको थियो। तिनले झप सुनिन् तर जपिनन्, तर त्यो पेटभित्रको बच्चा प्रह्लाद रहेछन्, आमालाई आफू गर्भैमा छँदा नारदले दिएको ज्ञानले उनीले जानेर जपेछन् र त्यही भक्त हुन गएको हो महाराज। यसै कारणले गर्भवती भएका नारीहरू कथा पूर प्रवचन ध्यान मनन कीर्तन सुन्न जम्मा हुन आउनु, अनि एउटा कुराले भक्त प्रह्लाद यो भएको। दोस्रो नम्बरमा भक्त प्रह्लाद हुनु पर्नेका कारण के, हातमा जल लिएर रजसोला भएकी महारानी कैयादुले जल अर्पण गर्न लागेकी थिइन् सूर्यनारायणपट्टि चार दिनको दिनमा, रजसती भएको दिनमा विष्णु विष्णु विष्णु भन्दै दुईटा चारा उडेर गए, त्यही पटक गर्भाष्ट भएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको महाराज। अर्को पटक हिरण्यकश्यपकी पत्नी कैयादु महारानीले आफूले आफ्नो पतिसँग गर्भाष्ट ऋतुदान लिने बेलामा सोधिने, श्रीमान तपाईँको शत्रु भनेको को हो, जोसुकै होस् त अहिले किन चाहियो त रङ्गनडङ्ग भन्ने थियो, होइन भन्नुहुन्न हो तपाईँको शत्रु, ए बाबा जोसुकै हो त मुडकीले हामी जति पो छ त्यो त ए भन् भन्दा भन्दै भनेन, भन्नुहोस् न भन्दाखेरिमा आखिरमा मेरो शत्रु विष्णु भन्यो, को रे विष्णु, एक सय पटक विष्णु जपिसकेपछि गर्भाष्ट दिएको हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको कारण यो। अझ मूल कारण अर्को छ, हिरण्यकश्यपको पालामा धर्म अर्थ काम मोक्ष केही गर्न नपाइने, एउटा ब्राह्मणले राति राति गएर जब कमण्डलोमा जब जल राखेर गंगा स्नान गरेर शालिग्राम पूजा गरेर आउँदा रहेछन्, एक दिन अलि उज्यालै भएछ ठिक बाटोमा आएको हिरण्यकश्यपको नै बाटोमा भेट भयो महाराज स्वस्ति भने ब्राह्मणले कमण्डलोमा सरलक्क राखे शालिग्राम, स्वस्ति स्वस्ति ब्राह्मणजी भन्यो, कहाँबाट आउनुभयो भन्दा नुहाएर आएको, के ल्याएको कमण्डलोमा, हजुरलाई चोखो जल ल्याएको भनिदिनु भयो डरले, लौ त भनेर चप्प कटिपेर स्वाट पिइदिएको थियो हिरण्यकश्यपले शालिग्राम समेत पिएछ, त्यही शालिग्राम नै गंगाजीको जल र शालिग्राम नै पेटमा गएर ब्रियमा परिणत भएर कैयादुको गर्भमा प्रवेश भएको बच्चा हुनाले विष्णु सम्बन्धी बच्चा पैदा हुन गएको हो। प्रह्लाद भक्ति हुनेका मूल कारण र सिद्धान्तहरू यिनै हुन् महाराज। अनि प्रह्लादले बडो प्रेमपूर्वक न जब भगवानको नाम जपे, अब उसलाई चुटे, हिरण्यकश्यपले पिटायो चुटायो दण्ड दियो, भाला रोप्यो हात्तीले कुल्चायो, पहाडबाट उकाल्ने ओह्राल्ने डढेलो लगाउने शरीरमा झिर प्रहार गर्ने, तर प्रह्लाद मरेनन्, उनै प्रह्लादले भगवान नारायण वासुदेवको भजन गरे हरे। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो लौ त महाराज परीक्षित बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ। यहाँलाई मैले जुन प्रकारको प्रकरण बताइराखेको छु हिरण्यकश्यपको नामगिरीको दानवराज बडा वैभवशाली अत्यन्त तेजवान, हिरण्यकश्यप नामगिरीको दानवले विश्व ब्रह्माण्ड सारालाई चिकित बनाएर आफ्नो प्रकारको प्रकरणमा आफ्नो छोरालाई दण्ड सजाय दिन लाग्दा नमरेपछि अब आफैले मेरो छोरो मैकी नमारौं भनेको आखिरमा मैले मार्नु पर्यो भन्ने कठोर निर्णय गरेर हिरण्य कश्यपुले छोरो मार्नका लागि आफू तयारी भइसक्यो भन्ने सम्बन्धको कथा यस अध्यायबाट। श्रीमद् भागवत महापुराण अहिले कति कथाको वर्णन गरिन्छ भने हिरण्य कश्यपुले आफ्नो छोरोलाई आफै किन मारू, भरिसके आफूले लगाएको बिरुवा विषयी भए पनि किन उफलौ भन्ने मैले प्रयास गरेको, तर मेरो छोरो मैले नमारिकन नहुने भयो, अब के गर्ने होला, अब यसलाई दण्ड दिन्छु, सजाय दिन्छु, यसलाई यातना दिन्छु, कष्ट दिन्छु भन्ने यो प्रकारबाट निर्णय गरिसकेपछि अब कहीँबाट उपाय हुन सकेन र अनि त्यसपछिबाट हिरण्यकश्यप नाम गरेको दानवले दण्ड सजायको लागि कठोर प्रकारको निर्णय लियो। अनि हिरण्यकश्यप नाम गरेको दानवले कठोर निर्णय गरिसकेपछि आखिरको बीचमा र आफू तयारी भयो दण्ड सजाय दिनका निमित्त ठूलो यातनाको लागि, ल अब तेरो विष्णु कहाँ छ भन् भन्दा पति चाहिँ अनुरोध गर्नुभयो, मेरो भगवान यो कुरो गर्नै नहुने, मेरो ईश्वर अब कसो गर्ने, यसलाई सजाय दिनु हुँदैन, यसलाई दण्ड दिनु हुँदैन, यसलाई यातना दिनु हुँदैन, यसलाई कष्ट दिनु हुँदैन, आफ्नो छोरो प्रभु भन्दै थिइन्। अब तैँले भन्दा हुन्छ कहाँ कि अब यो त सारा सम्पूर्ण शत्रु हो, किनकि यसले यतिसम्मको काम गर्यो, यतिसम्मको वैभव यस्तै यतिसम्मको नष्ट गर्यो, यसले यतिसम्मको यातना दियो हामीहरूका प्रतिमा, त्यो बयान गरी साध्यै छैन, यो त महान शत्रु, शत्रुलाई पनि राख्नुहुन्छ। हिरण्य कश्यपु भन्छ अधिकृत ब्राह्मणले धनका लोभले छोरो त बेचे भनेदेखि शत्रु मार्न के हुन्छ, छोडिदे चुप। अनि त्यसपछिबाट चुटे पेटे दण्ड दिए, कहीँबाट केही लागेन र आखिरमा चुट्दै पिट्दै दण्ड दिँदै लिएर जाँदाखेरिमा हिरण्य कश्यपु नाम गरेको दानवले सारा सम्पूर्ण सम्मा वैभवको नष्ट गरायो। हिरण्य कश्यपु भन्न लाग्यो, लवन तेरो विष्णु भनेको कहाँ छ लवन भनेर निर्णय गर्यो, अब मेरो विष्णु कहाँ हुने, मेरो परमात्मा सबै ठाउँमा हुनुहुन्छ भनेर जब यस किसिमबाट प्रह्लादले आज्ञा गर्नुभयो, कुन कुन ठाउँमा छ लवन भनेर सोद्धाखेरिमा जले विष्णु थले विष्णु विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, यो विश्व ब्रह्माण्डमा सारा ठाउँमा मेरो भगवान नबसेको ठाउँ नै छैन, सबै ठाउँमा प्रभु नै हुनुहुन्छ, तपाईँ जस्तो अज्ञानकारी, तपाईँ जस्तो निर्भीक र निर्बुद्धि भएका व्यक्तिका लागि कहीँ पनि होइन, तर मेरो विचारमा चाहिँ जले विष्णु थले विष्णु विष्णु पर्वत अवस्थके ज्वालामाला कुले विष्णु सर्व विष्णु महिम जगत, विश्व ब्रह्माण्ड सारा ठाउँमा मेरो विष्णु भनेपछि उसबेदेखि तेरो विष्णु सबै ठाउँमा छ कि भनेर सोद्धाखेरि हरे मेरो परमात्मा सबै ठाउँमा अन्यथा छैन, त्यो सबै फट्टीको खम्बामा पनि छ कि भनेर प्रमाण गरेको थियो, मेरो ईश्वर फट्टेको खम्बामा छरलकै हुनुहुन्छ भने शंका छैन भनेर सिसाको खम्बा अहिलेको मर्करी जस्तो त्यो सिसाको खम्बामा एक मुर्गी तेरो विष्णु बसेको ठाउँमा यो भएर पड्काइदिएको थियो, त्यसै ठाउँबाट भगवान नारायण वासुदेवको नरसिंह अवतार प्रादुर्भाव भयो, आधा बाघ आधा मान्छे जय बोलो नरसिंह अवतार भगवानको, आकाशबाट फुलमाला गुच्छा भयो अबिरको वृष्टि भगवान नरसिंहको जय जय जलथल दुबईमा हरि दर्शन दिन आइदेऊ।

പരീക്ഷ ഇരണ്ട് കശപുകാസുര പ്രളാലായി അയിന് ഭഗവാൻ പരമാത്മ പരമേശ്വരളെ ദർശനകനിമിത്ത ഭട്ടി കുഖമ്മാവാട്ട ദർശനം ദീപക്ഷു ഇരണ്ട് കശപുലെ ജോർദാർ സിംഗ ലടായി കരു ഭഗവാൻ സിംഗ ലടദാ ലടദാ ലടദാ ലടദാ ലടദാ ഹിരണ്ട് കശപു ഥാക്യു ഭഗവാൻ ലെ ചാപ്പ സമാവണ ബോർ സാജ കോ പ്രഹരമാ ചൌകോഷ കോ ബീച്ച് മാ ഗൈര സംഗര ഠേലാമാ ബസി ബക്ഷു ഐ ഹിരണ്ട് കശപു തൈലെ ജലമാ പണി നമോരോ ഥാലമാനി നമോരോ ഭനേ ഓ ക്യോ ഇനസ് ഓ മന കാ ഖൈൻ നമോരോ മനേ ആസസ് മനേ ആസൈന കാക്മാ തെർശ അവനു ബോവ തല ഹി സിദ്ധൗച്ച ബീത്രണി നമോരോ ബൈരണി നമോരോ ഭനേ ഓ ക്യോ ഇനസ് ഓ यो भित्र के बाहिर भनेर चौकोशमा राख्नु भएको थियो भित्र नै होइन बाहिर नै होइन चौकोश हो भनेर अहिलेसम्म ब्रह्माजीले सृष्टि गरिएका यावत जीवात्मा प्राणीबाट नमरो भने हो कि हो भन आधा बाघ आधा मान्छे भए कहीँ देखिया थिस् भने तै मात्रै हो भने मै हो नि तँलाई सिद्धहरूको देख्दिथे अनि छातीमा चिरेर साँझका प्रहरमा दिनमा होइन रातमा होइन साँझको प्रहरमा हिरण्य कश्यपलाई भगवानले वज्र बनाएर शरीरमा जब छातीमा नङ रोप्नु भएको थियो हिरण्य कश्यप मर्यो हिरण्य कश्यपको तेज भगवानमा प्रवेश भयो हिरण्य कश्यप परम धाम आकाशबाट फूलमाला गुच्छ लाभिरको वृष्टि भगवान नरसिंहको जय जय अनि हिरण्य कश्यप मर्यो त्यहाँबाट उछिटिएको भगवानको तेज पुञ्ज धान्नै नसक्ने तरिकाले गयो जाँदा बुढा नीलकण्ठ नारायण चागु नारायण इच्छेङ्कु नारायण मत्स्य नारायण बद्री नारायण मुक्ति नारायण आदि आदि गरिएका 108 भारतवर्षमा नारायण स्थानहरू त्यही बेलामा स्थापना भए अनि भगवानको चरण रूपी कमलमा सबले ध्यान गरे प्रभुलाई शान्त गर्नको निमित्त क्रोध शान्त भयो साथै समुद्र छचल्कियो पहाड़हरू एकदम पैरन लाग्यो भाराक्रान्त पृथ्वी भइन् त्यसकारणले भगवानको चरणमा गएर सारा ब्रह्माजी देवताले प्रार्थना गरे सकेनन् शान्ति गर्न इन्द्रले प्रार्थना गरे शान्ति गर्न सकेनन् वरूणले प्रार्थना गरे सकेनन् यमले सकेनन् पितृहरूले सिद्धहरूले गन्धर्वहरूले नागहरूले सिद्धहरूले विद्याधरहरूले प्रजापतिहरूले गन्धर्वराजहरूले यक्षहरूले किम पुरूषहरूले वैतालिकाजनहरूले किन्नर गणहरूले विष्णु पार्षदहरूले साराले प्रार्थना गरे भगवान प्रसन्न हुनु भएन अनि ब्रह्माजीले पक्का पनि आफ्नो भक्त प्रह्लाद खोजी बक्सेको भगवानले भन्ने बुझेर बाबु प्रह्लाद तिम्रो अगाडि नरसिंह अवतार भगवानको शरणमा सेवा गर्नु तिम्रो आज पूर्ण दायित्व र यो पृथ्वीको भाराक्रान्तलाई उद्धार गर्नु पर्यो भगवानको तेजले खप्न सकेनन् पृथ्वी भन्दाखेरि भगवान प्रसन्न हुनु भने यस किसिमबाट प्रसन्न भएका प्रह्लादको अगाडि गएर भगवानको अगाडि गएर प्रह्लाद उभिनु भयो प्रह्लाद उभाच्य प्रह्लाद भन्नुहुन्छ ब्रह्मादय सुरगणा मुनय त सिद्ध सोतै कताना मतयो पद सम्प्रवाहे नाराजितु पुरुगणेर दुनापि विप्रु किम त्रमति समय जाते भगवान म आश्चर्य मानेको छु ब्रह्माले प्रसन्न पार्न नसकेका भगवानलाई शिवले प्रसन्न पार्न नसकेका भगवानलाई इन्द्र एम वरूण कुबेर सनक सनन्दन सनातन सनत कुमार र वैताली ऋषि महर्षिहरू प्रजापतिहरूले प्रार्थना गर्दा प्रसन्न नभएका भगवानलाई म जस्तो उग्र जाति म जस्तो कुलघाती म जस्तो पिताजी मराउनेवाला यो आफ्नै आतताई कसरी प्रसन्न पार्न सक्छु होला मेरो ईश्वर म हजुरसँग संकेत भएको छु मेरो प्रमाणमा मन्ने धना विजनहरू पतय श्रुत जस तेज प्रबाल भर पौरस बुद्धि योगा नारा धना ए भवयन्ति परेश पुंस भक्त सुतुष भगवान गजयुत पाय हजुरसँग म यो विन्ती गर्दछु मेरो नारायण जसले नरमा अधम राक्षसको पुत्र शत्रुको पुत्र लोककण्टकारीको पुत्र भक्तिले रहित भएको फेरि यस्तासँग हजुर कसरी प्रसन्न हुनुहोला तर यति मलाई विश्वास छ कि भगवान गजयुत पाय जब यस किसिमबाट हात्तीले ग्राहका मुखमा पर्दामा पनि हजुरले को स्मरण गर्दा उद्धार पाए थियो भनेदेखि मैले पनि पक्कै पाउँछु भन्ने मानेमा पूर्ण विश्वास छ मेरो परमात्मन हजुरलाई कोटि दण्डवत प्रणाम छ प्रसन्न हुनुहोस् हात्तीको राजा गजेन्द्रलाई मुक्ति बनाउन जसरी तयारी हुइबसिएको थियो मलाई पनि त्यसरी नै भनेपछि ठिक छ भनेर भगवान भन्नुहुन्छ बाबु प्रह्लादजी प्रसन्न छु तिमीसँग इच्छा माथिको वरदान माग परमात्माको चरणमा पाउको सेवा अब बाबु प्रह्लाद तिम्रो बाबालाई मैले मारे तिमी बाबाको क्रिया काष्ट गर मेरो बुबा नरकमा जानुभयो कि भन्नुभएको थियो तिमी जस्तो भक्त छोरो पाउनेवाला बाबु नरकमा जान्छ अन्यथा नै 21 कुलको उद्धार भइसकेको छ तर तिमीलाई म एउटा कुरा बताइदिन्छु सुन बाबाको क्रिया काष्ट गर्नै पर्छ छोराले पुत्रस्य परमो धर्म पितृ सुशीर्ष निरता
यसै कारणबाट पुत्रले पिताजीको क्रिया काष्ठ गरिसकेपछि अब तिमी कहाँ जाने? सरासर जाऊ रसातलमा। तिम्रो आजका मितिबाट 7 पुस्ता म मार्दिन, बुझेनौ? मैले हिरण्यकशिपुलाई मारे, प्रहलाद तिमीलाई मार्दिन, तिम्रो छोरा विरोचन हुनेछन् त्यसलाई मार्दिन, तिम्रा विरोचनका छोरा बलि हुनेछन् त्यसलाई मार्दिन, बलिका छोरा बाणासुर हुनेछन् त्यसलाई मार्दिन, बाणकासुरका छोरा मार्दरी हुनेछन् त्यसलाई मार्दिन, उनका छोरा बज्राङ हुनेछन् त्यसलाई मार्दिन, उनका छोरा ताराकासुर हुनेछन् उनलाई मार्दिन। आजका मितिले 7 पुस्त तिम्रो कुलमा मार्दिन बाबु, तिमी विदा भएर जाऊ भन्नुभयो भगवानले। अनि अब म कहाँ जाने भन्दा रसातलमा जाऊ, मैले कहिले प्रभुको चरण पाउँछु भन्दा 8 सावरणी मनुको पालामा तिम्रो नातिनी स्वर्गको राजा हुन्छ, त्यही बेलामा तिमी स्वर्गको आधिपत्य मालिक त्यहाँको पितामा भएर बस्नेछौ, विदा हो। यस्तो प्रभुको वचन सुनेर प्रभुका चरण रूपी कलमा ध्यान गर्दै मनन गर्दै अहिले प्रहलाद आफ्नो पिताजीको क्रिया काष्ठ सके सकल शत्रु निवारण हुनेछ जुन कथा सुन्नाले महाराज परीक्षित। यसरी मैले यहाँलाई प्रमाण गरे, बाँकी अंशको लागि भगवानको भजन कीर्तन मनन कीर्तन र ध्यान निधिध्यास कहिले नटुटाइकन प्रभुका चरण रूपी कमलको ध्यान गर्दै आफ्नो कर्तव्य माथिको बोधलाई नबिर्सिकन प्रहलाद अहिले परमधामको लागि निश्चय गर्नुभयो। अनि प्रहलाद यस्तो प्रकारबाट आफ्नो निश्चय र निर्णय गरिबक्सेपछि प्रहलादले भगवानका भक्तिमा चित्त लगाई प्रभुको प्रार्थना गर्दै अच्युत शक्ति भगवानको ध्यान गरेर आफ्नो धाममा जानुभएको छ। महाराजी अब एउटा शंका लाग्यो, राजा परीक्षितलाई प्रभुदेव हिरण्य कश्यपुकालाई मार्नलाई भगवान सवारी हुनुभयो विष्णु, तर त्रिपुरासुर दग्ध बनाउनका लागि शिवजी बोलाइयो, किन हो? यसमा के फरक छ भन्दा हर र हरिमा कोही फरक त छैन, तर एउटै कुरा के भए, एक बाणले त्रिपुरासुर भस्म भगवान शिवजीले गरिबक्सिएको हो तापनि भगवान श्याममा सदाशिवजीले हानेको बाणको टुप्पामा अग्नि बाणमा चाहिँ भगवान नारायण वासुदेवै हुनुहुन्छ, त्यहाँ पनि विष्णु भगवानको काम जब भूमिका निर्वाह भएको छैन महाराज, यिनै हुन् कथा। भन्नुभयो लौ त मेरो ईश्वर हजुरको महिमा मलाई कहिले नटुटोस् भनेर प्रहलादजी विदा। भगवान परमात्मा चाहिँ आफ्ना भक्तलाई सन्तुष्ट पारेर विमानमा चढेर नरसिंह अवतार समासद गरे वैकुण्ठ धाम

0: 哎，南北张北吧，张北张南北张吧，哎，南北张北吧，张北张南北张吧。महाराज परीक्षित लाई सुखदेव ले बताऊं वो सुन कादिर से सुरर वाव यहां लाई इरंडे कश्यपु चरित्रार्थ वर्णन विस्तार संपन्न अब तपाई के सुन्न चाहनु हुन्छ भनेर सोद्धाखेरिमा आचार संहिता को वर्णन विस्तार हामीले गर्नु पर्ने सदाचार नियम र कानून सब कथा भन्दा उपरांत विशेष आचार संहिता को वर्णनमा राजा परीक्षित सुनाउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बोल श्रीमान भावन महापुराणको
0: अब एक श्रीमद् भागवतको चतुर्थ स्कन्धको एघारौं अध्यायको बीचमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ आचार संहिताको वर्णन पहिला नम्बरमा आचार संहिता यसरी प्रमाण गरिएको छ ऋषेश्वर सुमनकादि सबभन्दा पहिला वर्णन विस्तारको लागि प्रमाण गर्दछु सत्य बोल्नु दया गर्नु हाम्रो आचार संहितामा पर्ने सिद्धान्तहरू सत्य बोल्नु दया गर्नु तप गर्नु शौच गर्नु युक्तायुक्त विवेक विचार गर्नु तितिक्षा सम दम अहिंसा ब्रह्मचर्य दान स्वाध्याय आर्जन सन्तोष भगवानको सेवा असल कर्म र खराब कर्मको विचार निष्फल कर्मयोग मौन व्रत आत्मविचार संविभाग श्रवणम कीर्तनम स्मरणम इशपाद अर्चनम नम्रतो दास सखी आत्मसमर्पणम यति 30 लक्षण हामी आचार संहिताभित्र पर्दछ यी आचार संहिताको लक्षणहरू हुन् यो आचार संहिताले के गर्छ सधैं सत्काममा लागिसकेपछि नचाहिँदो काममा चित्त बहुत समस्या जान सक्दैन सधैं जब असल काम गर्ने व्यक्तिले खराब काम गर्न सक्दैन खराब काम गरिएको व्यक्ति असल काममा आउनै गाह्रो मान्छ त्यसको त्यस्तो वातावरण तयारी गरेर जान्छ त्यसै कारणबाट ब्राह्मणले छ कामको प्रतिपादन दान दिने दान लिने यज्ञ गर्ने गराउने पढ्ने र पढाउने क्षेत्रीहरूको लागि क्षेत्रीय नीतिमा के बताइएको छ भनेर भनेदेखि युद्धोत्साह युद्धको उत्साह अनि त्यसपछिबाट पृथ्वीको रक्षा प्रजा पालन राष्ट्र उन्नति र समृद्धि सीमाङ्कनको रक्षा क्षेत्रीको युद्धोत्साह हो वैश्यको कृषि वाणिज्य गोरक्षा हो किसान गर्नु व्यापार गर्नु शूद्रको स्वामी भक्तिमा चित्त र सुधारको पक्षमा विवेक विचार यिनै प्रभावबाट ब्राह्मण क्षेत्री वैश्यको उद्धार हुने जाने सबैका लागि शौच स्वामी सेवा नमस्कार सत्यम बान्धुत्व भ्रातृत्व प्रेम सद्भाव यी सबैका लागि उत्तिकै लाभदायकका कुरा हुन् नित्य कर्म नछोड्नु कर्तव्यमाथिको बोधलाई कहिले पनि टुङ्गोमा राख्नु भगवानको भजन कीर्तन गर्नु कहिले नभुल्नु
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला
3: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी
2: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाटभटिनी भन्दा 50 मिटर अगाडि सम्पर्क नम्बर 081-537-546 081-538-260 मोबाइल नम्बर 97-120-91-850 97-120-91-950
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ, चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ, त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौ र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो, कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत।
5: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र, एचआरडीसी बनेपा, काभ्रेपलाञ्चोकले

0: गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
5: प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
6: सम्पर्क मोबाइल नम्बर 98-580-50-632 98-580-53-515।
4: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड